0: प्रकाशन व्यक्तिहरूको लागि आज तपाईँको भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका महत्वपूर्ण कामहरू अचानक बढ्न थाल्नेछन्। मेष राशिमा चन्द्रमा रहँदा उच्च पदस्थ व्यक्तित्वहरूसँगको भेटघाटले तपाईँको करियरमा ठूलो सहयोग पुर्याउनेछ। आत्मविश्वास पनि बढ्नेछ। आर्थिक लाभका नयाँ ढोकाहरू खुल्नेछन्। वैदेशिक व्यापार विदेशी लगानीबाट राम्रो नाफा कमाउन तपाईँ सक्नुहुनेछ। शेयर बजारमा रुचि राख्नेहरूका लागि आजको ग्रह गोचर निकै अनुकूल र फलदायी देखिएको छ। प्रेम जीवनमा नयाँ उमङ्ग आउने देखिएको छ। अब ताजौ राशि सिंह राशि। सिंह राशिका व्यक्तिहरूका लागि आज तपाईँको नेतृत्व क्षमताको कार्यक्षेत्रमा कदर हुनेछ। व्यापारमा प्रगति हुने देखिएको छ। विशेष गरी प्रतिस्पर्धात्मक बजारमा तपाईँको रणनीति सफल हुनेछ। मेष राशिको चन्द्रमाको प्रभावले नयाँ सम्झौता अथवा साझेदारीका लागि आजको दिन निकै अनुकूल रहेको छ। गृहस्थी मामिलामा समय दिन आवश्यक छ। घरको सजावट र मरमतमा केही खर्च हुन सक्ने भएकाले तपाईँ खर्चको व्यवस्थापनमा ध्यान दिनुहोला। जीवन साथीसँगको आपसी समझदारीले घरको वातावरण सुखद र प्रेमपूर्ण बनाउने ग्रह गोचर रहेको छ। अब छठो राशि कन्या राशि। कन्या राशिको व्यक्तिहरूका लागि आज तपाईँले गरेको मेहनतको उचित फल मिल्ने समय रहेको छ। कार्यस्थलमा तपाईँको कामको प्रशंसा हुनेछ। पदोन्नतिको सम्भावना पनि रहेको छ। आफ्ना जिम्मेवारी इमान्दारी पूर्वक निभाउनुहोला। आर्थिक स्थितिमा सुधार ल्याउन तपाईँ सक्षम हुनुहुनेछ। नयाँ आमदानीका स्रोतहरू पहिचान गर्न सक्नुहुनेछ। भूमि अथवा सवारी साधन खरिद गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै राम्रो रहेको छ। प्रेम र रोमान्सका लागि दिन अनुकूल रहेको छ। प्रेम जोडीहरूका बीचमा विश्वास बढ्ने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशिका व्यक्तिहरूका लागि आजको दिन तपाईँका लागि सन्तुलित र सुखद रहने देखिएको छ। लामो समयदेखि अल्झिएका कामहरू सुल्झाउनका लागि आजको समय उत्तम रहेको छ। तपाईँको मृदुभाषी स्वभावले गर्दा अरूलाई सहजै रूपमा प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक दृष्टिकोणले आजको दिन निकै लाभप्रद रहनेछ। नयाँ वस्त्र आभूषण अथवा विलासिताका वस्तु खरिद गर्ने योग पनि रहेको छ। व्यापारमा गरिएको लगानीले राम्रो प्रतिफल दिन थाल्नेछ। आर्थिक संकट टरेर जाने देखिएको छ। आज माता पिताको आशीर्वादले तपाईँको मनमा शान्ति छाउनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिका व्यक्तिहरूका लागि आज मनमा केही दुविधा उत्पन्न हुन सक्ने देखिएको छ। त्यसैले महत्वपूर्ण निर्णय लिनु अघि अग्रजहरूको सल्लाह लिँदा राम्रो हुनेछ। काममा एकाग्रताको कमी हुन सक्छ, तर ध्यान दिएर लागेमा सफलता प्राप्त हुनेछ। आर्थिक रूपमा दिन मध्यम रहेको छ। अनावश्यक खर्च बन्न सक्ने भएकाले बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ। लगानी गर्नु अघि बजारको अवस्था राम्ररी बुझ्नुहोला। पारिवारिक वातावरण शान्त रहनेछ। आमा अथवा परिवारका वृद्ध सदस्यको स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशिका व्यक्तिहरूका लागि आज तपाईँको आत्मविश्वास बढ्ने दिन रहेको छ। स्वास्थ्य सामान्य रहनेछ। नयाँ काम शुरू गर्ने समय पनि रहेको छ। पारिवारिक समर्थन मिल्नेछ। प्रेम सम्बन्धमा समझदारी बढ्ने ग्रह गोचर रहेको छ। यात्रा सफल हुनेछ। मित्रको सहयोग पाउने सम्भावना पनि रहेको छ। मनोबल उच्च रहनेछ भने काममा राम्रो अवसर पाइने सम्भावना रहेको छ। आज सकारात्मक सोच राख्न आवश्यक रहेको छ। टाढा भएका व्यक्तित्वहरूसँगको संवादले तपाईँको मन हर्षित हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशिका व्यक्तिहरूका लागि आजको दिन निकै व्यस्त रहने देखिएको छ। बिहानैदेखि विभिन्न कामको चापले गर्दा समय व्यवस्थापन गर्न चुनौती रहनेछ। यद्यपि तपाईँको फुर्तिलोपनले गर्दा सबै कामहरू समयमा नै सम्पन्न गर्न सक्नुहुनेछ। नयाँ प्रविधि र उपकरणको प्रयोगले कार्यक्षमतामा वृद्धि हुनेछ। यदि तपाईँ नयाँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै उपयुक्त रहेको छ। प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूका लागि आजको दिन अविस्मरणीय रहने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज कला साहित्य र प्रविधिको क्षेत्रमा लाग्नेहरूका लागि विशेष दिन रहेको छ। आर्थिक लाभको अवसरहरू प्रशस्त मिल्ने देखिएको छ। साझेदारीमा गरिएको व्यवसायबाट राम्रो मुनाफा हात लाग्नेछ। कुनै नयाँ वस्तु खरिद गर्ने योग पनि रहेको छ। खर्च भए पनि आमदानीको स्रोत बलियो हुनाले चिन्ता लिनुपर्ने अवस्था रहेको छैन। पारिवारिक सम्बन्धमा नयाँ उचाइ हासिल हुनेछ। जीवनसाथीसँगको सम्बन्ध झन मधुर बन्नेछ र दुवै मिलेर कुनै नयाँ कामको शुरूआत गर्न सकिनेछ। सन्तान पक्षबाट खुशीको खबर सुन्न पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिका व्यक्तिहरूका लागि आज अलि बढी परिश्रम र धैर्यताको आवश्यकता पर्नेछ। चन्द्रमाको प्रभावले स्वास्थ्य समस्याले केही कार्य क्षेत्रमा चुनौती बढाउन सक्छ, तर तपाईँको दृढ इच्छा शक्तिले गर्दा ती समस्या सहजै रूपमा पार लाग्नेछन्। मेष राशिको चन्द्रमाको प्रभावले शत्रुहरू परास्त हुनेछन्। तपाईँको विजय सुनिश्चित रहेको छ। आर्थिक मामिलामा तपाईँ सचेत हुन आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने दिन पनि रहेकाले बजेटको ख्याल गर्नुहोला। पारिवारिक जीवनमा केही मतभेद हुन सक्छ। आफ्नो क्रोध र बाढीमा नियन्त्रण राख्न
1: राशि फुलबारी जानकारी सँगै अब लाग्यौं आजको साइर सायद विशेष यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र दक्षिण तर्फको यात्रा तपाईँलाई बाध्यवश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभवेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभवेला पारेर यात्राको थालनी गर्दा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ दिवेला बिहान 5:07 छ बजेर 51 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समय पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 6:51 8:35 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:35 10:19 रोग बेला रहनेछ। बिहानमा 10:19 12:03 उद्योग बेला रहनेछ। मध्याहमा 12:03 1:46 चर बेला रहनेछ। दिनमा 1:46 3:30 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:30 5:14 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 5:14 6:58 समय फेरि काल बेला रहनेछ। शुभ लाभादी बेलाको राति ग्रह लाग्यौं। साँझमा 6:58 8:14 शुभ बेला रहनेछ। साँझमा 8:14 राति 9:30 रोग बेला रहनेछ। राति 9:30 10:46 उद्योग बेला रहनेछ। राति 10:46 12:03 चर बेला रहनेछ। राति 12:03 1:19 लाभ बेला रहनेछ। राति 1:19 2:35 अमृत बेला रहनेछ। राति 2:35 3:51 काल बेला रहनेछ भने राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि शुभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो रहेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो रहेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 9:00 10:30 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464043853।
10: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्, जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
16: नेपाल सरकार, विज्ञापन हो।
17: सफलता, स्टुडियो टाइम।

शेर्पा पक्राउ कमजोर मनसून का कारण देशभर औसत भन्दा 30% कम वर्षा हुने पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नी अवार्ड प्रदान नयाँ नेतृत्व र नीति तय गर्दै रासपाको पहिलो महाधिवेशन सकियो मदन भण्डारी जन्म जयन्तीमा एउटै मञ्चमा ओली प्रचण्ड नेपाल र खनालले सम्बोधन गर्ने रासपा नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गएको एमाले नेता महरको जिकिर ऋण लगानी नपर्दा पनि 7,000 भन्दा बढी कर्जा खाता घट्यो पोखरा फाइनेन्समाथिको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा भूलवश मिसाइल आक्रमण बारे गलत चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना र इम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता इराकमाथि सेनेगलको गोल वर्षा अब सुनौ पूरा समाचार स्याङ्जाको वालिङ नगरपालिका साथ लवली डाँडा स्थित मिर्दी चापाकोट सड़क खण्डमा शुक्रबार बोलेर जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन् घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएका वालिङ नगरपालिका साथका 25 वर्षीय राजेन्द्र बिरकट्टाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा दिउँसो 1 बजे मृत्यु भएको प्रहरीले जनाएको छ उनको शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ दुर्घटनामा चालक वालिङ साथका 28 वर्षीय मिनबहादुर साहरू सामान्य घाइते भएका छन् उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्याङ्जा प्रहरीले जनाएको छ घाइते मध्ये वालिङ सातका रूपकला साहरू रूपन्देकी गैडा हवा गाउँपालिका चारकी सुमित्रा गुरूङ र नवलपरासी पूर्व काबासोदी नगरपालिका 5 की मायादेवी सुनारीको अवस्था गम्भीर छ यसै गरी मायादेवी सुनारीको 12 वर्षीय छोरी कर्मिसा सुनारी वालिङ सातकी जयकला साहरू पोखरा महानगरपालिका 9 की रूक्सना थापा रूपन्दे देवदह 5 की कमला थापा स्याङ्जा बिरुवा 6 का टोपबहादुर थापा वालिङ सातकी गौमाया सारू बेलबहादुर आले कुमार सारू ज्ञानमाया सारू नवलपरासी पूर्व गैणाकोट 2 की आसमा तामाङ सारू र उनकी 20 महिनाकी छोरी प्रिन्सा सारू रूपन्दे गैडा हावा 4 की साबित्रा मगर धनकुमारी उचाई तथा रूपन्दे देवदह 6 की नन्दकुमारी राणा घाइते भएका छन् सबै घाइतेको पोखरामा उपचार भइरहेको छ शुक्रबार बिहान करिब 11:20 बजे तापकी तर्फबाट वालिङ आउँदै गरेको बा एए 79-05 नम्बरको डबल क्याप बोलेरो जीप चालकले नियन्त्रण गुमाउँदा सड़क छेउमा उल्टिएको थियो जीपमा चालक सहित करिब 19 जना सवार थिए दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ पर्वतको मोती गाउँपालिका 6 तिलाहारका 51 वर्षीय जितबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्षीय कैसजाय सुनाएको छ जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजालसले बहिकालाई कर्तव्य ज्यानमा मुद्दामा दोषी ठहर गर्दै 25 वर्ष कैद तथा पटकीय अपराध गरेको ठहर सहित थप 1 वर्ष कैसजाय निर्धारण गरेको हो अदालतका अनुसार विकले विक्रम सन् 2082 कार्तिक 25 गते आफ्नै श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए घटनापछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो प्राप्त प्रमाण साक्षीको बयान तथा परिस्थिति जन्य तथ्यका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको जनाएको छ अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरण अनुसार विक घटना हुनुभन्दा करिब 2 महिना अघि जबरजस्ती गरिने मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए उक्त मुद्दामा अदालतले तोकेको 50,000 रूपियाँ धरोटी बुझाउन नसकेपछि उनी कारागारमै रहेका थिए विकी श्रीमती सीता विकले कार्तिक 24 गते धरोटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन् तर छुटेको भोलिपल्ट अर्थात कार्तिक 25 गते उनले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेको थिए घटनापछि मृतककी बिहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेर दिएकी थिइन् सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरी संकलित प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्ञान मुद्दा दायर गरेको थियो अदालतले घटनाको प्रकृति अभियुक्तको आपराधिक पृष्ठभूमि प्रस्तुत प्रमाण तथा पटके अपराध गरेको अवस्थालाई समेत आधार मानेर 26 वर्ष कैसजाय सुनाएको जनाएको छ नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको 50औं वर्ष स्वर्ण जयन्तीलाई विशेष गरी विशेष कार्यक्रम गरी वर्षभरि नै मनाउने घोषणा गरेको छ नेपाल पत्रकार महासंघ कास्कीले बुधबार आयोजना गरेको सहयोगमा आदान प्रदान कार्यक्रममा संस्थाका अध्यक्ष माधव बरालले महासंघ कास्की स्थापनाको 50औं वर्षमा प्रवेश गरेको अवसरमा वर्षभरि नै उत्सवका रूपमा विभिन्न गतिविधि गरिने बताउनुभयो विक्रम सन् 2034 साल असार 12 गते स्थापना भएको महासंघ कास्कीले बुधबारदेखि स्वर्ण वर्षलाई विशेष बनाउन आधिकारिक लोगो समेत सार्वजनिक गरेको थियो आधा शताब्दी लामो यात्राको स्मारक गर्दै स्मरण गर्दै अध्यक्ष बराले निरंकुशताको समयदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म कास्कीका पत्रकारले देशको राजनीतिक र सामाजिक रूपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभयो उहाँले संस्थालाई यो उचाइमा डोर्याउन योगदान दिने संस्थापक अग्रज र पूर्व नेतृत्वप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूको

र निष्ठाले नै कास्कीको पत्रकारिताले देशभर छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो। यो यात्रामा पोखरेल जनता, विभिन्न संघ संस्था र स्थानीय सरकारको साथ र सहयोग महत्वपूर्ण रहेको उहाँको भनाइ छ। वर्तमान समयमा पत्रकारिता क्षेत्रले भोगिरहेको चुनौतीहरू बारे चर्चा गर्दै अध्यक्ष बरालले प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको बढ़दो प्रभावका कारण भ्रामक सूचनाको भूमिका जोखिम बढ़दो भएको बताउनुभयो। उहाँले परम्परागत पत्रकारितामाथि गम्भीर प्रश्न उठिरहेको समयमा व्यावसायिकता र विश्वसनीयतालाई पुनर्जीवित गर्नु संघको मुख्य दायित्व भएको स्पष्ट पार्नुभयो। संचार क्षेत्रले सामना गरिरहेको आर्थिक संकट र श्रमको उचित मूल्यांकन नहुनु अर्को दुःखद पक्ष रहेको उहाँको भनाइ थियो। यसै गरी पछिल्लो समय सरकारले प्रेस स्वतन्त्रता र पत्रकारिताप्रति अनुदार नीति अप्नाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। सरकारी विज्ञापनलाई सरकारी मीडियामा पत्र मात्र प्रकाशन र प्रसारण गर्ने विभेदकारी निर्णय विरूद्ध महासंघ आन्दोलित रहेको र यो निर्णय नसचिएसम्म विरोध जारी रहने उहाँले सुनाउनुभयो। उहाँले पत्रकारिताको गरिमालाई अझ उच्च बनाइन र सामाजिक उत्तरदायित्व पूरा गर्न सबैलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। खुमारयाल फाउण्डेशनको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनले संस्थाको नेतृत्वका लागि लेखनाथ शर्मालाई पुनः अध्यक्ष पदमा निर्वाचित गरेको हो। नयाँ कार्य समितिको उपाध्यक्षमा हिसा हिमांशु अर्याल, सचिवमा कृष्ण पौडेल चयन भएका छन्। त्यसै गरी कोषाध्यक्षमा छविलाल अर्याल र सहसचिवमा युक्त अर्याल चुनिएका छन्। कार्य समिति सदस्यहरूमा कमल अर्याल र गौरव अर्याल रहेका छन्। फाउण्डेशनका संरक्षक भेषराज अर्यालको प्रमुख अतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता लेखनाथ शर्माले गरेका थिए। कार्यक्रममा उपाध्यक्ष शालिक राम अर्यालले स्वागत मन्तव्य राखेका थिए। कोषाध्यक्ष छविलाल अर्यालले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए। अध्यक्ष शर्मा लेखनाथ शर्माले संस्थाको प्रगति प्रतिवेदन र आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा संरक्षक भेषराज अर्यालले संस्थाको प्रगतिप्रति खुशी व्यक्त गरे। संस्थालाई सबैको साथ र सहयोगले यहाँसम्म ल्याउन पाउँदा निकै खुशी लागेको छ। उहाँले भन्नुभयो, संस्थापक अध्यक्ष कमलराज ढकाल र सञ्जीवनी ग्रुप अफ कम्पनीका प्रबन्ध सञ्चालक एवं फाउण्डेशनका वरिष्ठ सदस्य सन्तोष कुमार खनालले पनि शुभकामना मन्तव्य राखेका थिए। रामकृष्ण हमाल, युक्त नारायण अर्याल, विश्वास लम्साल र दिवाकर थापा लगायतले संस्थाको आगामी कार्यकालको लागि सफलताको कामना गरे। अधिवेशन सम्पन्न गर्नका लागि अधिवक्ता सन्तोष पोखरेलको समक्षमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो। मण्डलको सदस्यहरूमा सन्तोष कुमार खनाल र विश्वास लम्साल रहेका थिए। कार्यक्रमको सञ्चालन सचिव ध्रुव शर्माले गरेका थिए। अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार काठमाडौँको बुढानील कण्ठबाट पक्राउ गरेको जनाएको छ। शेर्पामाथि टंगराम इन्टरनेशनल एकाडेमी प्रालीको साझेदारले ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी दिएको सीआईबीले जनाएको छ। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शामशेर जबराले उक्त एकाडेमीका तर्फबाट अख्तियार प्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको जानकारी दिएको छ। उनका अनुसार शेर्पा उक्त एकाडेमीको कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएका बेला विद्यालयको करिब 8,78,40,802 रूपियाँ रकम हिनामिना गरेको आरोप छ। यस्तै विद्यालयको भक्तपुर ददीकोटमा रहेको 29 रोपनी भन्दा बढ़ी जग्गा आफै सम्बद्ध कम्पनीलाई बेचेको, विद्यालयका नाममा सवारी साधन खरिद गरेर व्यक्तिगत प्रयोग गरेको लगायतका आरोप सहितको जाहेरी शेर्पा विरूद्ध रहेको प्रहरीले जनाएको छ। पोखराका पत्रकार विजय नेपाललाई रोटी जर्नी अवार्ड प्रदान गरिएको छ। रोटी इन्टरनेशनल डिस्ट्रिक्ट 3292 नेपाल भूटानद्वारा उनी सहित देशभरबाट 7 जना पत्रकारलाई शुक्रबार काठमाडौँमा आयोजित समारोहमा नगद 51,000 सहित सो अवार्ड प्रदान गरिएको हो। पाल्पाको रिग्दीको 7 महिनादी स्थायी घर भएका पत्रकार नेपाल पोखरामा रही 2 दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन्। आदर्श समाजका कार्यकारी सम्पादक हुने राजधानी दैनिकका संवाददाता हुन्। सोही समारोहमा काठमाडौँका वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई 1,01,000 राशिको यज्ञप्रसाद आचार्य रोटी लाइफ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। रोटी जर्नी अवार्ड प्राप्त गर्नेहरूमा गोर्खाका सुदीप कैनी, सुन्दुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, गोलडुङ्गाका सर ढुङ्गेल, काठमाडौँका उर्वशी बस्यान्त र बाँकी रूपमा गहतराज पनि रहेकी छन्। देशभर मनसुनी सक्रिय भए पनि अपेक्षा अनुसार वर्षा हुन नसक्दा हालसम्म औसत भन्दा करिब 30% कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1-25 तारीकसम्म देशभर 149 मिलिमिटर वर्षा मापन भएको छ। जून यस अवधिको औसत 214 मिलिमिटरको 69.6% मात्र हो। विभागका अनुसार प्रत्येक दिनको वर्षा पनि औसतको 90% भन्दा कम रहेको छ। मौसमविद डेभिड ढकालले यस वर्ष मनसून नेपालमा सरदर मितिभन्दा ढिलो प्रवेश गर्नुको साथै प्रारम्भ
प्रारम्भिक चरणमा कमजोर रहेकोले वर्षा कम भएको बताए। उनका अनुसार मनसून अझै देशभर विस्तार हुन नसकी पाँच प्रदेशका केही भूभागमा मात्र सीमित रहेकाले अन्य क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने बताए। कम वर्षाका कारण धान रोपाई, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा असर पर्ने चिन्ता बढ़ेको छ। विभागले यस वर्षको मनसूनमा अधिकांश स्थानमा सरदर भन्दा बढ़ी कम वर्षा हुने र तापक्रम सामान्य भन्दा बढ़ी रहने प्रक्षेपण गरेको छ। मौसमविद सुदर्शन हुमाकाईका अनुसार कर्णालीका दक्षिणी क्षेत्र, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी जिल्ला तथा कोशीका दक्षिणी क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा कास्कीमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम प्रभात फेरी सहित सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शुक्रबार सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङको अध्यक्षतामा रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, संरक्षा निकायका प्रमुख तथा कर्मचारी, विभिन्न आमा समूहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले प्रभात फेरी मार्फत लागू औषध दुरूपयोग नियन्त्रण, अवैध ओसार पसार रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि सामूहिक प्रतिबद्धता गरेका थिए।

0: सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
2: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
1: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
2: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
1: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
2: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
1: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
2: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
2: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।
3: के हेरेर टोलाए कि?
4: अहो, कति राम्रो गहना लगाए कि? फेरि राखु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98-052-21-50, 98-251-27-014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
7: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै छ भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीले व्यवस्थापकीय चुनौती र छिटपुट विवाद बीच आफ्नो पहिलो महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व र आगामी राजनीतिक कार्यदिशा तय गरेको छ। गत आइतबार चितवनको भरतपुरमा शुरू भएको महाधिवेशन शुक्रबार पदाधिकारी चयन र शपथ ग्रहणसँगै सम्पन्न भएको हो। महाधिवेशनबाट सभापति रामिनाम छाने र उपसभापति सोनी वाग्ले निर्विरोध निर्वाचित भए। महिला उपसभापतिमा सुविता गौतमले डाक्टर दोषीमा कार्कीलाई पराजित गर्दै विजयी हासिल गरिन्। महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए। उक्त पदमाका लागि मनिष सागर ढकाल र गणेश कार्की परिवर्तित स्पर्धामा थिए। सहमहामन्त्री खुल्लामा हरि ढकाल र असीम शाह तथा सहमहामन्त्री महिलामा निशा डाङ्गे निर्वाचित भएका छन्। महाधिवेशनको पहिलो चरणमा 900 जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। पार्टी विधान अनुसार अब सभापति रवि लामिछानेले वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, 3 सहप्रवक्ता, 1 कोषाध्यक्ष र 2 सहकोषाध्यक्ष गरी 12 पदाधिकारी मनोनयन गर्नेछन्। साथै 51 जना केन्द्रीय सदस्य पनि सभापतिबाट मनोनित हुनेछन्। राष्ट्रपतिको विधान अनुसार 151 सदस्यीय केन्द्रीय समिति रहनेछ भने साथै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ। पार्टी स्थापना भएको 4 वर्षपछि पहिलो महाधिवेशन सम्पन्न गर्दै राष्ट्रपतिले संस्थागत संरचना र नेतृत्वलाई औपचारिकता दिएको छ। छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरेको पार्टीका लागि अब लोकतान्त्रिक मूल्य, विधि र संस्थागत संस्कृति अनुसार अघि बढ़ने चुनौती धपिरहेको राजनीतिक विश्लेषकले विश्लेषण गरिएको छ। महाधिवेशनका क्रममा व्यवस्थापन, निर्वाचन प्रक्रिया र केही निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै केही प्रतिनिधिले आलोचना गरे पनि पार्टीले आफ्नो संस्थागत संरचना निर्माण गर्न सफल भएको ठानिएको छ। यद्यपि पहिलो महाधिवेशनमै पार्टीभित्र गुट उपगुटका संकेत देखिएको चर्चा पनि शुरू भएको छ। उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। तर पदाधिकारी निर्वाचनका क्रममा उम्मेद्वारी फिर्ता र नेताहरूका गतिविधिले आन्तरिक ध्रुवीकरणको संकेत देखिएको टिप्पणी गरिएको छ। शपथ ग्रहणपछि सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट देखिएको स्वीकार गर्दै त्यसलाई अन्त्य गर्दै प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास सफल हुन नसकेको स्वीकार गर्दै अब निर्वाचनको प्रतिस्पर्धा समाप्त भएको र सबै मिलेर पार्टीलाई अघि बढ़ाउने बताएका छन्। नेकपा एमालेका प्रमुख संस्थक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी राजभाका प्रथम महाधिवेशनको व्यवस्थापन र निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। महरले 182 सीट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्री सहित चर्चित नेताहरूको उपस्थिति र 10-12 हजारको भीड़लाई असाधारण उपलब्धि मान्न नसकिने टिप्पणी गरे। उनले सामाजिक सञ्जालको फेसबुक फ्यान फलोअर्सका आधारमा मात्र पार्टी सञ्चालन सम्भव नहुने जिकिर गरे। उनले 4,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी भएको महाधिवेशन 7 दिन सम्पन्न हुन नसक्नु अस्वाभाविक र कमजोर व्यवस्थापनको संकेत भएको बताए। महाधिवेशनमा भएको ढिलाइका कारण जनताका काम समेत प्रभावित भएको उनको भनाइ छ। उनका अनुसार अचुवाका भरमा निर्णय लिने प्रवृत्तिका कारण राष्ट्रपतिको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गएको छ। यस्ता व्यवस्थापकीय कमजोर र आन्तरिक समस्याले पार्टीको विश्वसनीयतामाथि नै प्रश्न उठाएको उनको दावी छ। पुरानै शैलीको राजनीतिक अभ्यासलाई नयाँ भनेर जनतामा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै महरले राष्ट्रपतिको कार्यशैलीमाथि पनि आलोचना गरे। निर्णय प्रक्रियामा परिपक्वता र नेतृत्व क्षमता अभाव देखिएको भन्दै उनले यसले कार्यकर्ता र आम जनतामा नकारात्मक प्रभाव पर्ने बताए। उनले छोटो समयमै उल्लेखनीय चर्चा बटुलेको राष्ट्रपतिले महाधिवेशन जस्तो महत्वपूर्ण अवसरमा देखाएको व्यवस्थापकीय कमजोरीले पार्टीको भविष्य र नेतृत्वको गम्भीरतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन्। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्व मन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत वैचारिक दस्तावेजमाथि पर्याप्त बहस नगरी ताली बजाएर पारित गरिएको भन्दै आलोचना गरेका छन्। उनले सत्तारूढ दलको राष्ट्रिय महाधिवेशनले देशको दिशा र दशा निर्धारण गर्ने कम्पासको भूमिका निर्वाह गर्नुपर्ने भए पनि राष्ट्रपतिको महाधिवेशन नीति निर्माण भन्दा नेतृत्व निर्माणमै केन्द्रित भएको जस्तो देखिएको बताए। केरातीले 4 वर्ष अघि राष्ट्रपतिले अघि सारेको संवैधानिक समाजवादको अवधारणालाई दस्तावेजमा समेट्नु सकारात्मक भए पनि त्यसलाई सामाजिक लोकतन्त्रका रूपमा पुनर्परिभाषित गर्नु आवश्यक नरहेको बताए। नेपालको संविधानमै सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको अवधारणा समेटिएको उल्लेख गर्दै उनले नयाँ नाम दिएर प्रस्तुत गर्नु संविधानको मूल भावनालाई डेन्टिङ पेन्टिङ गर्नु जस्तै भएको टिप्पणी गरे। राष्ट्रपतिले अघि सारेको प्रदेश सभा खारिजीको प्रस्तावप्रति असहमति जनाउँदै उनले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक सामाजिक संरचनाका कारण संघीय व्यवस्थालाई अझ सुदृढ बनाउनु पर्ने धारणा राखे। खर्च कटौतीका नाममा प्रदेश सभा हटाउनु समाधान नभई विविधतायुक्त समाजको सअस्तित्वमा असर पुग्नु रहेको उनको भनाइ छ। भदौ 23 र 24 गतेको जयन्ती आन्दोलनपछि पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन्। यो संयोग जुराइदिएको हो। मदन भण्डारी फाउण्डेशनले असार 14 गते आइतबार मदन भण्डारीको 75 महोत्सवको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेका कार्यक्रममा 4 पूर्व प्रधानमन्त्री एकै मञ्चमा भेटिने फाउण्डेशनले जनाएको छ। फाउण्डेशनले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोहमा ओली, प्रचण्ड, नेपाल र खनालले एउटै मन शेयर गर्न लागेका हुन्। उक्त कार्यक्रममा जस पारेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्। 2050 जेठ 3 को दासढुङ्गा दुर्घटनामा बितेका जीवरात आश्रित सँगै बितेका तत्कालीन एमाले महासचिव मदन भण्डारीको पर्सी असार 14 गते पचहत्तरौं जन्मजयन्ती हो। जन्मजयन्तीका अवसरमा मदनबारे नेताहरूले चर्चा गर्नका साथै पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनुहुनेछ। प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बोलाएको बैठक शनिबार बिहान 11 बजे बस्ने गरी स्थगित गरिएकोमा पुनः सूचना टाँस गरी आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको हो। शनिबार बिहान 11 बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली 2083 को नियम सको उपनियम 6-3 बमोजिम सभामुखले सभाको बैठक 2083 असार 14 गते आइतबार बिहान 11 बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयद्वारा जारी विज्ञप्तिमा सूचनामा उल्लेख छ। राज्यसभाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभा बैठक प्रभावित भएको हो। अब आर्थिक समाचार। चालू आर्थिक वर्षको वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी बढे पनि कर्जा खाताको संख्या 7,170 घटेको छ। वैशाखमा करिब 1 अर्ब रूपियाँ कर्जा थपिएसँगै चालू आर्थिक वर्षको 10 महिनासम्म कुल 3 खर्ब 12 अर्ब रूपियाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले तथ्याङ्कले देखाएको छ। बैंकहरूका अनुसार नयाँ कर्जाका माग कमजोर रहनु, पुराना तथा निस्किए कर्जा खाता बन्द गरिनु र कर्जाका लागि खुलिएका तर ऋण नलिएका खाता बन्द भएकाले कर्जा खाताको संख्या घटेको हो। उनीहरूका अनुसार यो कर्जा असुली बढ़ेको संकेत पनि होइन। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरू पौडेलले शून्य मौद्दात नयाँ कर्जा भएका तथा अपलेखन प्रक्रियामा रहेका खाता एकैपटक बन्द गरिएकाले वैशाखमा संख्या धेरै देखिएको बताए। बैंक शाखा मर्जरको प्रभाव पनि यसमा परेको उनको भनाइ छ। यसलाई चालू आर्थिक वर्षको कार्तिक महिनामा पनि 4,000 भन्दा बढ़ी कर्जा खाता घटेको थिए। यद्यपि निक्षेप खाता भने वैशाखमा 3,00,000 भन्दा बढ़ीले बढ़ेको छ। राष्ट्र बैंकका अनुसार वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा कर्जा र निक्षेप गरी कुल खाताको संख्या 6,27,26,000 पुगेको छ। कर्जा खाताको संख्या भने चैतको 20,44,612 घटेर वैशाखमा 20,37,435 पुगेको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनेन्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा गरेको छ। राष्ट्र बैंकको वित्तीय सुरक्षा संस्था सुपरिवेक्षक विभागले शुक्रबार सूचना जारी गर्दै समृद्धि फाइनेन्ससँग एकीकृत कारोबार शुरू हुने बित्तिकैदेखि लागू हुने गरी कार्यवाही फुकुवा गरिएको जनाएको हो। पोखरा फाइनेन्सको पुँजी कोषमा सुधार आउने देखिएपछि राष्ट्र बैंकले असार 10 गतेको निर्णय अनुसार उक्त कार्यवाही हटाएको हो। यसअघि 2080 पुष मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष 81-82 पहिलो त्रैमासिक विवरणमा आवश्यक सुपरिवेक्षकीय समायोजनपछि न्यूनतम पुँजीकोष अनुपात कायम नभएको पाइएपछि 81 माघ 23 गते शीघ्र सुधारात्मक कार्यवाही शुरू गरिएको थियो। पोखरा फाइनेन्स र समृद्धि फाइनेन्स कम्पनी लिमिटेड बीच मर्जरका लागि राष्ट्र बैंकले 2083 वैशाख 17 गते अन्तिम स्वीकृति दिएको थियो। मर्जरपछि 2083 वैशाख मसान्तको वित्तीय विवरण अनुसार संयुक्त प्राथमिक पुँजी 6.06% र पुँजीगत कोष अनुपात 10.80% पुग्ने देखिएको राष्ट्र बैंकले जनाएको छ। पोखरा फाइनेन्स र समृद्धि फाइनेन्स शुक्रबारदेखि मर्जर पछि पोखरा फाइनेन्स लिमिटेडका नामबाट एकीकृत कारोबार सञ्चालन गर्नेछन्। विदेशको समाचार। संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले शुक्रबार चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेका छन्। सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दाहरूले त्रास उत्पन्न भएको छ। मोबाइल फोनमा पठाएका आधिकारिक सन्देशहरूमा सम्भावित मिसाइल खतराको चेतावनी दिएको थियो र यससँगै ठूलो साइरनको आवाज पनि बजाएको थियो। एक महिनाभन्दा बढ़ी समयपछि यो पहिलोपटक भएको चेतावनी थियो। मध्य पूर्व युद्धका क्रममा जब इरानले युएईलाई लक्षित गर्दै 2,800 भन्दा बढ़ी ड्रोन र मिसाइल प्रहार गरेको थियो त्यस्ता चेतावनी सामान्य बनेको थिए। युएई अधिकांश ड्रोन र मिसाइललाई रोक्न सफल भएको थियो। अन्य खाड़ी देशहरू जस्तै अमेरिकी सेना र राखेका तेलको लागि सम्पन्न युएईले अमेरिका इजरायल हमलामा इरानका सर्वोच्च नेता मारिएपछि इरानको प्रतिशोधका सामना गर्नु परेको थियो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो हप्ता अबु धाबीको भ्रमण गरेका थिए। उक्त भ्रमण इरानसँगको शान्तिवार्तामा खाड़ी देशहरूलाई आवश्यकता पार्ने उद्देश्यले गरिएको थियो। यता भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या 900 आएको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ। 3,300 60 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिएको छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। बुधबार केही सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो। दोस्रो भूकम्प 7.5 म्याग्निट्युडको थियो। यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो। तर भूकम्प आउनुभन्दा केही क्षण पहिले नै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको आइफोसले दुवैमा सरकारबाट भूकम्प बाढी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प रहेको छ। कृत्रिम बौद्धिकता एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो सप्ताह झण्डै 6 खर्ब 50 अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय संचार माध्यमहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे युमिङको राजधानी सियोल बाहिरको क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोड़िएको छ। आउँदो सोमबार यो आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना रहेको छ। दुवै कम्पनी कृत्रिम बौद्धिमत्ता एआईमा प्रयोग हुने उन्नति मेमोरी चिप लगा उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर च्याटबोर्ड इमेज जेनेरेटर तथा एआई अन्य एआई प्रविधिको तीव्र रूपमा बढ़दै गएको सेमी कन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एएसके हाइनिक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा खिल्लेखनीय वृद्धि गराएको छ। स्थानीय संचार माध्यमहरूका अनुसार सामसङको प्रस्तावित प्याकेज अन्तर्गत दक्षिण पश्चिम दक्षिण कोरियामा नयाँ सेमी कन्डक्टर कम्प्लेक्स निर्माणका लागि झण्डै 1 खर्ब 95 अर्ब डलर लगानी हुनेछ। खेलकुदको समाचार नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो। विश्वकप फुटबल अन्तर्गत समूह आईको अन्तिम खेलमा नर्वेले आई 4-1 पराजित गर्दै फ्रान्सले 100% जित निकाल्दै समूह विजेताका रूपमा नकाउट चरणमा स्थान पक्का गरेको छ। पहिलो हाफमा उस्मान डेबेले ह्याट्रिक गरेको खेलमा दोस्रो हाफको अन्तिम समयमा अर्को एक गोल थप्न फ्रान्स सफल भयो। समूहकै अर्को खेलमा सेनेगललाई इराकलाई 5-0 पराजित गर्यो। फराकिलो जितले सेनेगललाई उत्कृष्ट तेस्रो भएर नकआउट पुग्ने सम्भावनालाई कायम राख्ने हो। नर्वे विरूद्ध फ्रान्सका स्टार स्ट्राइकर उस्मान डेबेले 32 मिनटभित्र ह्याट्रिक पूरा गरेका थिए। यो सँगै पहिलो हाफमा फ्रान्सले 3-1 अग्रता बनाउन सफल भएको थियो। नर्वेका लागि थिलो आसगाडाले एक गोल फर्काए। खेलको अन्तिम समयमा फ्रान्सका डिजायर डाउले 4th गोल गरेका थिए। नर्वेले भने फ्रान्स विरूद्ध अर्लिङ हालान्ड र मार्टिन ओडेड सहित 10 खेलाड़ी परिवर्तन गरेर मैदानमा उत्रिएको थियो। शुरूआतबाटै उत्कृष्ट लयमा देखिएको फ्रान्सले दबदबा कायम राख्यो। उसका स्टार डेम्बेले गरेको ह्याट्रिक जारी विश्वकपको तेस्रो ह्याट्रिकका रूपमा रह्यो। यसअघि अर्जेन्टिनाका स्टार लियोनल मेसी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक गरेका छन्। डेम्बेलेका लागि भने कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो ह्याट्रिक हो। उनी अहिले विश्वसनीय लयमा देखिएका छन्। उनका लामा र उत्कृष्ट प्रहारहरूले जाली चुम्दा नर्वेको डिफेन्स र गोल रक्षकको कुनै अवसर पाएनन्। डेम्बेले खेलको 32 मिनटमा ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाड़ी बनेका छन्। यसअघि सन् 1954 एरिक प्रोस्टोले अस्ट्रियाका लागि चेकोस्लोभाकिया विरूद्ध 24 मिनटमै ह्याट्रिक गर्दै सर्वाधिक चाँडो ह्याट्रिक गर्ने खेलाड़ीको कीर्तिमान बनाएका थिए। डेम्बेले ह्याट्रिक सँगै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाड़ीको दावेदारीमा आफूलाई उभ्याएका छन्। उनको कुल 4 गोल भएको छ। उनी एम्बापे हल्यान्ड भिनिसियल जुनियरसँगै 4 गोल गर्ने खेलाड़ीको सूचीमा उक्लिए। जारी विश्वकपमा लियोनल मेसी 5 गोल सहित शीर्ष स्थानमा छन्। आजको खेलमा एम्बापेले भने कुनै गोल गर्न सकेनन्। अब एउटा मनसून सम्बन्धी जानकारी हाल कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसून वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनसम्म मनसून विस्तार हुने सम्भावना रहेको छ। हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसित हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाड़ी क्षेत्रका साथै मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशको केही बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई का एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, 17 घाइतेको पोखरामा उपचार जारी। श्रीमती हत्या अभियोगमा पर्वतका एक पुरूषलाई 20 वर्ष जेल सजाय। पत्रकार महासंघ कास्की शाखाले स्वर्ण जयन्ती वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने। एन्फाका पूर्व अध्यक्षमा छिरिङ शर्मा पक्राउ। कमजोर मनसूनका कारण देशभर औसत भन्दा 30% कम वर्षा हुने। पोखराका पत्रकार विजय नेपाललाई रोटी जड्नु आभार प्रदान। नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रपाको पहिलो महाधिवेशन सकियो। मदन भण्डारी जन्म जयन्तीमा एउटै मञ्चमा ओली प्रचण्ड नेपाल र खनालले सम्बोधन गर्ने। राष्ट्रपा नेतृत्व अक्षम र अपरिपक्व रहेको सन्देश गएको एमाले नेता महरको जिकिर। ऋण लगानी बढ्दा पनि 7,000 भन्दा बढी कर्जा खाता घट्यो। पोखरा फाइनेन्स माथिको शीघ्र सुधारात्मक कार्यवाही फुक्वा। डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता। इराकमाथि सेनेगलको गोल वर्षा। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार भत्किन सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबर सङ्गालो आउनेछ। हामी सफलताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: केला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिट द्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र सी कम्प्लेक्सको बीचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको। होइन
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9084, 541-9085। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दावासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 9846059581,
20: 9166154।
23: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एडमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौं। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौ।
0: के तपाईँ आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाईँ आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाड़ामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईँका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाड़ामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164529666, 0164559666 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नव मोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नव मोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरु प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201127। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल, र फोन नम्बर 98460201127। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201127।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाई घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेलु

0: सम्पर्क नम्बर फेरि एकपटक 98438365526 98162695591।
1: श्रोता तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103 थोप्लो 4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाई हामीलाई 01145569666 वा 01145569666 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
0: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया प्रालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्धक्कका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न, ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता, उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौ, साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ, जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ, जसको सम्पर्क नम्बर रहेको छ 01145569666 01145559666, साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ, सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ, या अडियो भिडियो विज्ञापन, सामाजिक सचेतनाका लागि, सार्वजनिक हितका लागि सूचना, रेडियो नाटक, डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बढ़ाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 01645596 01645596, साथै मोबाइल नम्बर 98460008।
1: त्यस्तै अर्को जानकारी रहेको छ माछापुच्छ्रे धिताल होमस्टेको बारेमा। माछापुच्छ्रे गाउँपालिका ओडा नम्बर 6 धितालमा अवस्थित माछापुच्छ्रे धिताल होमस्टेमा पारिवारिक वातावरण, हिमश्रृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना, लोकल कुखुरा, खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 9804104277। तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुच्छ्रे धिताल होमस्टेलाई, जुन रहेको छ माछापुच्छ्रे गाउँपालिका ओडा नम्बर 6 धितालमा।
0: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको। यदि तपाईँ ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाईँ सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाई डोमेस्टिक एयर टिकेटिङ, बस टिकेटिङ, भीआईपी र डिलक्स बक्स टिकेटिङ, व्हीकल रिजर्भेशन, टूर प्याकेज, पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ, राफ्टिङ, बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड, जसका प्रोप्राइटर रहेका छन् लुइस थापा, र फोन नम्बर रहेको छ 01605928 98693587 98251153343 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई।
1: हवस् त, कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ

0: या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 103.4 MHz र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौ। त्यसको लागि तपाई हामीलाई 061455966 र 061455966 फोन गरेर पनि तपाई हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस् त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्स को बीचमा।
11: फोन नम्बर 061-57-9-15।
13: हेलो,
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
15: लो त, हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर,
13: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भने रहेछ, के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, किन दिन्थे?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
17: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
17: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
19: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि
3: स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
18: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
18: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
18: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
18: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061571430, 9856508443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
19: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्तीटु मिट सप। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विधाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा सात मास पार, रेडियो सफलता 103.4 MHz, सम्पर्क नम्बर 0161452966, 98460085, 98067465067। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइनी कार्यक्रम सम्बन्धी विशेष सूचना।
4: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
1: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
4: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
1: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
4: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
1: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
4: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की।
4: फोन नम्बर 0161-563-528 मोबाइल नम्बर 98560-55-28।
1: मठ मन्दिर
3: गुरुकुल
1: चैत्य गुम्बा
3: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
9: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-160-62-983, 98-560-52-855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
8: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: हैन ए बुढा, बिहान बिहान काइन लाकाउ
12: मेरी आमै नि घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन।
11: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
16: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
17: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ, न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
16: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीक बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीक गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
18: सार्वजनिक हितका लागि रेडियो सफलता 16.4 MHz।
19: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
20: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
19: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
20: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौ।
19: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाउ।
20: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव कमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। तर हामीले शनिबारको कार्यक्रमको समय सन्दर्भमा विशेष कार्यक्रम ल्याएका छौं। यो कार्यक्रम चाहिँ असल छिमेकी नेपाल अन्तर्गत चलिरहेको जुन वर्षा परियोजना छ यो अन्तर्गतको कार्यक्रम आज हामीले गरिरहेका छौं। असल छिमेकी नेपाल सन् 2003 अर्थात 2059 माघ 3 गतेमा पोखरेली खिस्टीय समुदायद्वारा स्थापित एक सामाजिक संस्था गैर सरकारी संस्था हो जसले सामाजिक कार्य गर्ने उद्देश्यका साथ शिक्षा स्वास्थ्य त्यस्तै गरेर जीविकोपार्जन सशक्तिकरण लगायतका क्षेत्रमा क्षमता अभिवृद्धि लागू पदार्थ र मदिरा निर्भरतामा भएका महिलाहरूको पुनर्स्थापना विपद प्रति कार्य र लचिलोपना सुधार गरेर गरीब सीमान्तकृत समुदायको सेवा गर्दै आइरहेको छ। यसले विगत 23 वर्षदेखि समुदायमा आवश्यकतामा भएका मानिसहरूलाई क्षमता सहयोग गर्ने क्षमता अभिवृद्धि गर्ने र उनीहरूको जीवनमा सहजता ल्याउन मद्दत गरेको छ। यसको मुख्य कार्यालय पोखरा 1 सिमपानीमा रहेको छ। यसरी असल छिमेकी नेपालले 20 वर्षदेखि लागू पदार्थ तथा मदिरा निर्भरतामा भएका महिलाहरूलाई उपचार सेवा प्रदान गर्दै आएको छ भने किशोर किशोरीहरूमा युवा तथा यस समुदायका महिला पुरूषहरूलाई सचेतना कक्षाहरू सञ्चालन गर्ने र रोकथामका लागि अन्तर्क्रियात्मक बैठकहरू सञ्चालन गर्दै आएको छ। यो आर्थिक वर्ष 2082-83 वर्षा परियोजना अन्तर्गत लागू पदार्थ रोकथाम तथा न्यूनीकरणका लागि किशोर किशोरीमा जनचेतना र प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र उनीहरूलाई कुलतमा पर्नबाट रोकथाम गरी सभ्य र शान्तिपूर्ण वातावरणको निर्माणमा सहयोग पुर्याउन वर्षा परियोजनाको डिजाइन गरिएको हो। गत वर्षबाट स्कूलमा अध्ययनरत किशोर किशोरीहरू युवा र समुदायका अगुवाहरू आमा समूहहरू र अभिभावकहरूलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम समुदाय स्कूल गरिँदै आएको छ भने लागू पदार्थको लतमा र अत्यन्त जोखिममा भएका किशोरीहरूलाई उद्धार गरी नवजीवन परियोजनाको आवास गृहसम्म उपचारका लागि लैजाने र सुरक्षाको प्रत्याभूति दिने गरिएको छ। आज हामी यसै सन्दर्भमा आजको समय सन्दर्भलाई केन्द्रित गरेका छौं र यसै सन्दर्भमा हामीले यो कार्यक्रम तयार पारेका छौं। आज हामीसँग छलफलका लागि हुनुहुन्छ असल छिमेकी नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ राजु अधिकारी, उहाँसँगको कुराकानी लिएर आएका छौं। राजु सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धेरै धन्यवाद दुर्गाजी। आज बिहान रेडियो सफलता 103.4 MHz हामीलाई सुनिरहनुभएका हामीलाई हेरिरहनुभएका सम्पूर्णमा हार्दिक अभिवादन, शुभ बिहान छ र यो मौकाको लागि पनि धन्यवाद।
0: हजुर सर, यो अहिले चाहिँ पछिल्लो समयमा स्थापना कालदेखि असल छिमेकी नेपालले सामाजिक क्षेत्रमा के कस्ता कामहरू गर्दै आएको छ?
1: हजुरले अघि भन्नुभए जस्तै हामी 2003 अर्थात 2059 देखि काम गर्न सुरु गरेका छौँ। सानो सानो कामहरू गर्दै अहिले हामी नवलपरासी गोर्खा यो भूकम्प पश्चात यता रुकुम जाजरकोट र पोखरामा पनि विशेष अन्नपूर्ण गाउँपालिका भयो पोखरा सहरभित्रै पनि धेरै खालका कामहरू गरिआएका छौँ। यो विशेष गरिकन समुदायमा केन्द्रित महिला उत्थान, महिलाहरूको इम्पावरमेन्ट, हेल्थ लगायतका उनीहरूको जीविकोपार्जन सुधार गर्ने कुराहरू भयो। त्यस्तै गरेर यो डिसेबिलिटीसँग पनि काम गरिराखेका छौँ र यो पोखरामै विशेष एजुकेसनको क्षेत्रमा विभिन्न स्कुल अहिले 7 स्कुलहरूसँग मिलेर त्यहाँका विद्यार्थी भाइ बहिनीहरू सबै गरेर करिब 300 अहिले भाइ बहिनीहरू छन् र त्यो सँगै जोडिएका उहाँका अभिभावकहरू विद्यालयहरू उहाँहरूसँग गरिराखेका छौँ भने अघि हजुरले भन्नुभए जस्तै नवजीवन हाम्रो एउटा निरन्तर कार्यक्रम भएको छ। यो रिहेबिलिटेसन प्रोग्राम हो र कम्युनिटी इन्टिग्रेट प्रोग्राम हो। यसैसँग जोडिएर यो वर्षा प्रोग्राम पनि अहिले अगाडि बढिरहेको छ।
0: यसरी काम गर्दाखेरि सर विगत लामो समयदेखि त्यसको प्रभाव चाहिँ समुदायमा कस्तो परेको छ?
1: अब त्यो कसरी व्यक्त गर्ने भन्ने कुरा पनि हो, होइन? हामीले एउटा व्यक्तिको उसको भनौँ न उसको वेलबिङ कसरी हुन सक्छ भन्ने खालको कुरा हो. सबैभन्दा पछाडि परेका र सबैभन्दा अप्ठ्यारोमा परेका सकेसम्म त्यस्तो समुदायसँग काम गर्छौँ. उहाँहरूको आर्थिक कुरा, उहाँको सामाजिक, उहाँको भनौँ न शारीरिक कुराहरूमा राम्रो हुन सक्यो भने एउटा व्यक्तिको जीवनले परिवारलाई प्रभाव पार्छ, समाजलाई प्रभाव पार्छ भन्ने कुरा हो. विद्यार्थीहरूको कुरा गर्दाखेरि उनीहरूको शिक्षाका कुराहरू भयो, विशेष गरिकन अभिभावकहरूलाई सहायता गर्ने, त्यो मात्रै होइन तर अभिभावकहरूले कसरी आफ्ना छोराछोरीलाई सहायता गर्न सक्नुहुन्छ भन्ने कुरा पनि हो. त्यसो भएर मुख्य गरिकन हाम्रो कार्यक्रम पछि के हुन्छ, उहाँहरू आफै कति आत्मनिर्भर हुनुहुन्छ भन्ने कुरामा नै हो. जस्तो युथहरूको भोकेसनल ट्रेनिङहरू छ, त्यो पनि कसरी आत्मसंयम हुन सकिन्छ, कति सेल्फ सपोर्ट कसरी हुन सकिन्छ भन्ने कुरा नै हो. अनि हामीले काम गरेको क्षेत्रहरूमा एक प्रकारले राम्रै देख्छौँ. जस्तो उदाहरणको लागि नवजीवनमा आउने अब एकदम गाह्रो काम हो यो चाहिँ, झन्डै 70% जस्तो व्यक्तिहरू उहाँहरू चाहिँ आत्मनिर्भर हुनुहुन्छ, निको भएर आफ्नो सामान्य जीवनमा फर्किनु भएको छ. एक प्रकारले ठिकै छ भन्ने लाग्छ हामी,
0: एउटा आत्मसन्तुष्टि होइन, त्यत्रो काम गरिरहेका छौँ भन्ने खालको. त्यो सँगसँगै अहिले हामी विशेष गरेर फोकस गर्छौँ यही नवजीवन कार्यक्रम चाहिँ बारेमा, र असल छिमेकीले नै सञ्चालन गरेको वर्षा परियोजना अन्तर्गत लामो समयदेखि तपाईँहरू लागु पदार्थको क्षेत्रमा पनि काम गर्दै आउनु भएको छ. त्यो क्षेत्रमा काम गर्ने प्रेरणा भनौँ न, विभिन्न महिला बालबालिकाको क्षेत्रमा विपद जोखिमको क्षेत्रमा काम गर्नुमा थियो, यो क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने प्रेरणा चाहिँ उत्साह चाहिँ कसरी आयो?
1: एकदम मजा लाग्छ मलाई त्यो कुरा भन्दाखेरि. यो 1995 आइएनएफले चाहिँ यो ड्रग एजुकेसन प्रोग्राम भनेर सुरु गरेको थियो. सम्भवतः त्यो पोखरामा त्यति बेला चाहिँ त्यो पहिलो प्रोग्राम नै थियो कि. अनि अब त्यति बेला चाहिँ ड्रग्सको प्रयोग एकदमै बढिराखेको अवस्था थियो, र अर्को महामारीको रूपमा भनौँ अब एचआईभी पनि त्यस्तै बढिराखेको अवस्था थियो. त्यो बेलामा म आइएनएफमा काम गर्थे, अनि त्यो प्रोग्राममा चाहिँ काम गरेर त्यसलाई अगाडि बढाउने भन्ने कुरा भयो. अब यो त कति वर्ष भयो है, धेरै वर्ष भयो नि त होइन, 20 वर्षभन्दा बढी भइसक्यो. अनि त्यसपछि म लगायत अरू साथीहरू पनि त्यसमा हुनुहुन्थ्यो, जस्तो प्रकाश परियार भयो, विष्णुगिरी भयो, पूर्णिमा भयो, अहिले उहाँहरू आइएनएफमा काम गर्नुहुन्छ, प्रकाश एसियनमै काम गर्नुहुन्छ. अनि हाम्रो एउटा टिम थियो. अनि 1995 त्यो प्रोग्राम सुरु भयो, 1997 मैले छोडेँ, अनि अरू साथीहरू गइरहनु भएको थियो. अनि पछि आएर 9 घन्टी भयो त्यो चाहिँ है. र त्यो बेलामा काम गर्दाखेरिको एकदम जटिल थियो, त्यो नयाँ कुरा पनि थियो र जटिल काम पनि थियो. र पछि आएर त्यो यो काम एकदम गाह्रो हुँदाहुँदै पनि जब तपाईँ यो कामसँग जोडिनुहुन्छ त्यसको सम्बन्ध जीवनभरि छुटाउन सकिन्छ जस्तो लाग्दैन, कुनै न कुनै प्रकारले तपाईँ त्यससँग जोडिएकै हुनुहुन्छ. अनि त्यस्तै भयो. अनि यो 2003 आएर पोखरामा रहेका छका अगुवाहरूले चाहिँ यो सामाजिक सेवा गर्ने उद्देश्यले यो संस्था दर्ता गर्ने कुरा भयो. त्यसपछि हाम्रो मनमा चाहिँ अब म आफै पनि त्यो क्षेत्रमा के गर्न सकिन्छ होला भन्ने चाहिँ लागिरहेको, किनभने हामीले त्यति बेलाका लागु औषधमा को समस्यामा भएका साथीहरूसँग काम गरेका थियौँ, भेटघाट भइरहेको थियौँ. अनि त्यो बेला चाहिँ विशेष गरिकन पुरुषहरू है उहाँहरू चाहिँ धेरै हुनुहुन्थ्यो, महिलाहरू निम्न हुनुहुन्थ्यो. अनि 2005 आइसकेपछि हामीलाई लाग्यो यो क्षेत्रमा के गर्न सकिन्छ भन्ने. अनि त्यति बेला अरू 2-4 रेहाबहरू पनि पहिला पूर्व लागु औषध प्रयोगकर्ताहरूले निको भएर सुरु गरिसक्नुभएको थियो. अनि हामीले उहाँलाई सोध्यौँ के गर्न सकिन्छ त यसमा भन्दाखेरि उहाँले के भन्नुभयो भने, हेर्नुहोस् यो छोरा मान्छेहरूको लागि, पुरुषहरूको लागि एक प्रकारले सजिलै जस्तो छ, तर अत्यन्त जटिल भनेको चाहिँ महिलाहरूको लागि छ. किनभने उनीहरू जब घरबाट निस्कन पर्ने हुन्छ, धेरै प्रकारले उनीहरू चाहिँ डिस्क्रिमिनेटेड हुन्छन् होइन, लाञ्छना भोग्नुपर्ने हुन्छ, घरबाट निस्केपछि फर्कन गाह्रो छ. अनि पुरुषलाई जस्तो सजिलोसँग गर्न पनि सकिँदैन, विशेष खालको परिस्थितिहरू हुन्छ. सायद तपाईँहरूले त्यतातिर विचार गर्न राम्रो हुन्छ कि भन्नुभयो. अनि त्यसपछि हामीले सानो आउटरिच कार्यक्रम जस्तो गरेर गऱ्यौँ. अनि 2 स्टाफहरू हुनुहुन्थ्यो, अनि उहाँहरू बाहिर जानुहुन्थ्यो, अनि भेटघाट गरेर आउनुहुन्थ्यो. अनि भन्नुहुन्थ्यो हामी यस्तो महिला बहिनीलाई भेटेका छौँ जो चाहिँ फोहोरकै थुप्रोमा पुगिसक्नु भएको छ, अब के गर्ने उहाँको लागि भन्नु अब हामीसँग त्यस्तो व्यवस्था केही छैन है, आउटिस्ट मात्रै छ अनि त्यसपछि त्यतिकै भइरहन्छ। अनि एक दिन उहाँले के भन्नुभयो भनेदेखि चाहिँ उहाँहरू आउनुभयो, दुईजना पठाएको, तीनजना आउनुभयो है अफिसमा, अनि त्यो तीनजना मध्ये एकजना त्यो बहिनी पनि हुनुहुन्थ्यो। यस्तो खालको अवस्था है, उहाँ चाहिँ मान्छे कतिसम्म टुक्रिन सक्छ, कतिसम्म ध्वस्त हुन सक्छ भन्ने खालको कुरो हामीले कल्पना पनि गर्न सकिन्न। अनि त्यो बहिनी आएर के भन्नुभयो भने, तपाईँका स्टाफहरूले मलाई भेट्ने गरेका छन्, म मेरो घर छोडेर म फोहोरको थुप्रोमा आइसकेको छु, अब म कल्पना गर्न सक्दिनँ म जिउन सक्छु भनेर, अब भन्नुहोस् म कहाँ जाऊँ। अब त्यो चाहिँ हामीलाई यति ठुलो प्रश्न भयो, अनि मैले त्यो प्रश्न चाहिँ फेरि हाम्रो लिडरसिपमा लगेँ, छलफल भयो, अब हामीले यो काम चाहिँ सुरु गरौँ भनेर, अनि पहिलोपल्ट हामीले सानो घर भाडामा लिएर त्यो काम सुरु गऱ्यौँ। पहिलो सिकाइहरू थियो, अनि त्यो बहिनी चाहिँ काम त त्यो स्वभावै त्यस्तै थियो, यति गाह्रो भयो त्यो ट्रिटमेन्ट गर्नको लागि भागेर है, अनि दुई तिनपल्ट आउनुपर्ने त्यस्तो भयो। तर त्यही बहिनी चाहिँ यति ठुलो उदाहरण हुनुभयो, पछि निको हुनुभयो, उहाँले पढ्नुभयो, एसई दिनुभयो, अनि हाम्रो नवजीवनकै स्टाफ भएर काम गर्नुभयो, अहिले कोरियामा काम गर्नुहुन्छ, र त्यो बहिनीले अहिले चाहिँ त्यस्तै दिदी बहिनीका छोराछोरीहरूको लागि भनेर, उनीहरूलाई पढ्नको लागि गाह्रो होला भनेर पैसा पनि पठाउनु भएको छ। अनि त्यो चाहिँ हाम्रो लागि मात्रै नभएर सम्पूर्ण समाज र यो समस्यामा परिराखेकाहरूको लागि एउटा ठुलो स्रोत, एउटा प्रेरणाको स्रोत बन्नु भएको छ। यसरी चाहिँ यो काम सुरु भयो।
0: हजुर हजुर सर, यो काम भन्दाखेरि अहिले हामीले शब्दमा भन्यौँ, त्यो सुन्दाखेरि के त्यो टुक्रिएका दिदी बहिनीहरूलाई होइन फेरि मोटिभेसन गर्दै त्यो जीवनमा फर्काउने, नयाँ जीवन दिने काम त्यति सजिलो हेर्दाखेरि सहज पनि छैन र त्यहाँ कति मेहनत गर्नुपर्छ कि सर, यस क्षेत्रमा काम गर्दाखेरिका चुनौतीहरू चाहिँ के हुँदो रहेछ?
1: हेर्नुहोस्, अब मैले त एउटा सक्सेस स्टोरी तपाईँसँग बाँधे र सबैभन्दा चुनौती भनेको अब हामीले कति मेहनत गरेछ। हाम्रो विचारमा त जो जति हाम्रो सम्पर्कमा आउनुहुन्छ उहाँ चाहिँ राम्रो हुन सक्नु भएको छ, होइन सामान्य जीवनमा फर्किन सक्नु भएको भन्ने हुन्छ, तर धेरैपल्ट त्यस्तो हुँदैन, किनभने उहाँको सङ्घर्षसँग हामी पनि जुझ्न पर्ने हुन्छ क्या। जस्तो उदाहरणको लागि अब हाम्रो 24 आवर्स सिफ्ट चाहिन्छ नवजीवनमा, अब स्टाफहरूको एकदमै त्यसमा धेरै नै उहाँको आफ्नो भनौँ न लगानी चाहिन्छ कि, अनि अब ह्युमेन कस्ट पनि निकै ठुलो पर्छ रिहाबमा गएपछि। यो हामीले सबै कुरा हिसाब गऱ्यौँ भने, पर हेडमा क्यालकुलेसन गऱ्यौँ भने धेरै ठुलो खर्च पर्छ। अनि सबैभन्दा एउटा स्याड सिचुएसन के हुँदो रहेछ भनेदेखि, अब मैले अघि राम्रो कुरा भने, तर एउटा बहिनी है 2016 उहाँ चाहिँ 16 वर्षको हुँदाखेरि रिहाबमा आउनुभयो, यस्तो राम्रो है हिरोनी जस्तो एकदम सुन्दरी त्यस्तो बहिनी हुनुहुन्थ्यो, अनि उहाँको परिवारमा जाँदा, किनभने परिवार नै जरा हो क्या यसको चाहिँ, जाँदाखेरि चाहिँ परिवार एकदमै ल्याङफ्याङ र त्यो उहाँ पनि एकदमै यो रक्सीको विशेष लतले चाहिँ एकदमै गाँजिएको र त्यस्तो खालको अवस्था थियो। हामीले धेरै प्रयास गऱ्यौँ, त्यसपछि केही समय बस्नुभयो, जानुभयो, अनि त्यसपछि कति वर्ष, त्यसपछि 10 वर्षपछि उहाँ आउनुभयो सिक्किम भनेको चाहिँ झन्डै 2 वर्ष अगाडि चाहिँ उहाँ आउनुभयो, अनि उहाँ चाहिँ झन् 25-26 वर्ष त्यस्तै हुँदाखेरि आउनुभयो, अनि त्यसपछि उहाँ आइसकेपछि हामीले यस्तो पायौँ कि उहाँको एउटा हातै थिएन कि, त्यो गुमाउनु भयो, किनभने यो ड्रग प्याडलिङमा पर्नुभयो अनि एक्सिडेन्ट भयो। अनि यस्तो खालको बहिनीहरूलाई चाहिँ भयङ्कर एक्सप्लोइट गरिन्छ क्या यो क्षेत्रमा नि, ड्रग असर प्रसार गर्ने कुराहरू भयो, अनि कति कुराहरू स्वार्थहरू पूरा गर्नको लागि प्रयोग गरिन्छ, अनि त्यो बहिनी पनि अब उहाँले त्यो रियलाइज गर्नुभयो भएन, तर त्यस्तै केसमा पर्नुभयो, अनि ठुलो दुर्घटनामा पर्नुभयो, हात भयो, अनि उहाँ आउनुभयो, अनि म पनि उहाँसँग बसेर कुरा गरेको, अनि उहाँले भन्नुहुन्थ्यो सर मेरो लागि केही आशा छ र अब, किनभने मेरो त सबै कुरा सकियो जस्तो लाग्छ, किनभने मैले एउटा हात पनि गुमाइसकेको छु, अनि हामीले धेरै प्रयास गऱ्यौँ उहाँलाई सान्त्वना दिनको लागि, तर परिवारमा त्यति परिवर्तन चाहिँ अझै पनि आउन सकेन। अनि उहाँ जानुभयो, अनि त्यसपछि उहाँ थुनामा पर्नुभयो, के भयो, अनि एक दिन हामीले सुन्यौँ, अनि उहाँले चाहिँ आत्महत्या गर्नुभयो। त्यो खालको स्याड स्टोरीहरू हुन्छ क्या. त्योभन्दा चाहिँ हाम्रो लागि है जति ठुलो सफलताहरू प्राप्त गरे तापनि एउटा छोरीलाई एउटा बहिनीलाई एउटा दिदीलाई बचाउन नसक्नुको पीडा चाहिँ त्यो चाहिँ एकदम ठुलो हुन्छ. त्यसमा यस्तो लगानीहरू छ. अब कहिले कहिले त उहाँले भन्नुहुन्छ हामीले खाइदिएका छौँ र पो तिमीले जागिर पाएछौ पनि भन्नुहुन्छ. तर त्यसलाई हामीले अन्यथा लिने कुरो छैन किनभने त्यो समस्या परिस्थिति त्यस्तै हुन्छ. त्यसमा यस्ता खालका चुनौतीहरू छ.
0: सर अब त्यो एकदमै गहिरिएर कि होइन त्यो व्यक्तिको बारेमा नै अध्ययन गर्ने त्यो पक्कै हुन्छ सर होइन. त्यस कारण त स्याड स्टोरी सक्सेस स्टोरीहरू हामी सेयर गरिरहेका छौँ. जस्तो कि सर यो बाल बालिका किशोर किशोरी विशेष गरी युवाहरू किन चाहिँ आकर्षित हुँदो रहेछन् यो लागु पदार्थमा.
1: अब त्यसमा हाम्रा आफ्ना अनुभवहरू पनि जोड्न सकिन्छ है. म पनि 13 वर्षको हुँदाखेरि घरबाट निस्केको अनि निस्केपछि त्यस्तै खालको अब त्यो बेला टिनेजरको साथीहरू होइन घरबाट छोडेर बाहिर निस्केर साथीहरूसँग लहाई लहाईमा लाग्यो गाँजा खान थालियो चुरोट खान थालियो घरबाट छोडेर अरू साथीहरूसँग बस्ने रात बिताउने गर्न थालियो. त्यसपछि अनेक भाँतीका कुराहरू होइन सिक्ने त्यस्तो हुँदो रहेछ. त्यस कारणले गर्दाखेरि त्यो समयमा हामीले कसरी हाम्रा छोराछोरीहरूलाई बचाउन सकिन्छ भन्ने कुरो हाम्रो आफ्नो अनुभव पनि चलाउनुपर्छ कि. किनभने हामी सबै नै त्यो समय भएर आएका हुने त हजुरहरू हामीहरू होइन र त्यो बेलाको चाहना कस्तो हुन्छ होइन. त्यो बेलाका चाहिँ एट्र्याक्सन होइन अर्को व्यक्तिसँगको एट्र्याक्सन कस्तो हुन्छ होइन विपरीत लिङ्गसँगको एट्र्याक्सन कस्तो हुन्छ अनि त्यो नै एउटा ठुलो चाहिँ के भन्छ एउटा ट्रिगर हुँदो रहेछ क्या. अनि अहिले पनि त्यही हो हाम्रो पहिलो कुरा त नानीहरूलाई हामीले हेर्नुहोस् हामीले हाम्रा आफ्ना कथाहरू छन् सङ्घर्षहरू छन् हामीलाई हाम्रो दैनिकी रोटी होइन जुटाउनको लागि हामीलाई गाह्रो होला अनि त्यसले गर्दाखेरि अब यिनै छोराछोरीलाई हुर्काउनु पर्यो पढाउनु पर्यो लेखाउनु पर्यो. प्राय जस्तो त्यो समुदाय त्यही नै हो क्या. हुन त माथिल्लो तहका समुदायका व्यक्तिहरू पनि छन् तर सङ्घर्ष भोग्ने र एकदमै एक्सप्लोइट हुने भनेको समुदाय चाहिँ विपन्न समुदाय नै हो. त्यसो भएर हामीले हाम्रा छोराछोरीहरूलाई कसरी हुर्काउने भन्ने कुराहरू ध्यान दिन त्यसलाई प्रायोरिटीमा राख्दैनौँ अनि त्यहीँदेखि नै ती कुराहरू चाहिँ सुरु हुँदो रहेछ. अब हाम्रो समयको चुनौतीहरू चाहिँ फरक थियो तर अहिलेको चुनौती फरक छ. हेर्नुहोस् अब त्यति बेला पैसा भएर पनि कति कुराहरू पाइन्थेन तर पनि त्यो खालको सिचुएसन थियो. अहिले हेर्नुहोस् सबै कुराहरू हातमा छ सबै कुराहरू मोबाइलमा छ. हेर्नुहोस् अहिले त अनेक खालका खाने पिउने प्राविधिकसँग जोडिएका कुराहरू आइसकेका छन्. त्यसो भएर यी कुराहरूले चाहिँ हाम्रा छोराछोरीहरू प्रभावित हुने टेम्पटेसनमा पर्ने त्यस्तो हुँदो रहेछ. अनि पियर प्रेसरका कुराहरू भयो जिज्ञासाका कुराहरू भयो होइन यी विभिन्न कुराहरू सबभन्दा ठुलो कुरो त परिवारबाट नै त्यो हुँदो रहेछ. अनि हामीले समाजमा हामी कति सचेत छौँ भन्ने खालको कुरा पनि महत्वपूर्ण हुँदो रहेछ.
0: हजुर मुख्य गरेर सरहरूले हेर्दाखेरि त्यो हुन्छ नि कुरा गर्दाखेरि त उहाँहरूको स्टोरीहरू फ्यामिली ब्याकग्राउन्डै हेर्ने गर्छौँ सर होइन. त्यो विपन्नता नै ठुलो कुरा रहेछ त सर.
1: यस्तो छ विपन्न अब यसो हेर्नु सबै तहमा छ यो कुरा चाहिँ तर कसरी त्यसको प्रयोग गरिएको छ भन्ने खालको हो होइन. हामीले अब त्यो माथिल्लो तहसम्म पुग्न त्यति सकिँदैन किनभने अब उहाँहरूको आर्थिक कुराहरूले सहायता गरिरहेको हुन्छ अरूहरूले त्यो सप्लाई पुर्याइराखेको हुन्छ उहाँहरू एफोर्ड गर्न सक्नुहुन्छ अब उहाँहरूले आफ्नो प्रेस्टिजहरू मेन्टेन गर्न पनि सक्छन्. तर मान्छे जब चाहिँ आर्थिक रूपमा त्यसलाई भनौँ न थेक्न नसकेपछि बाहिर निस्किने होइन अनि देखिने यताउता देखिने त्यो हो. त्यस कारण एकदमै प्रभाव चाहिँ ठुलो संख्यात्मक रूपमा चाहिँ देखिन्छ एउटा विपन्न समुदायमा नै यो देखिन्छ. जस्तो यसको भल्नरेबिलिटीको कुरा गर्दाखेरि हामी नवलपरासीमा काम गर्छौँ त्यहाँ पनि हामीले यो कुरालाई पनि सम्बोधन गर्ने प्रयास गरेका छौँ. त्यहाँ चाहिँ त्यो ड्रग औषध प्रसारको एकदम सजिलो छ कि एकदम सजिलो छ अनि जवान भाइ बहिनीहरू प्राय तपाईँ हामी हेर्दाखेरि त्यसमा नभोगेको नचाहेको पाइँदै पाइँदैन त्यस्तो छ क्या. त्यस कारण त्यो परिस्थितिले पनि यसरी फरक पार्दो रहेछ भन्ने खालको कुरा हो. सबै तहमा यो कुराहरू छ तर एकदमै देखिने चाहिँ निम्न वर्गमा भने
0: हजुर हामीले झट्ट हेर्दाखेरि लागु पदार्थ भनेको त यही गाँजा चुरोट होला भन्ने सोचिरहेको हुन्छ सामान्यतया होइन. के रहेछ सर यो लागु औषध भनेको थियो र यसका प्रकारहरू कति प्रकारका हुन्छन् सर.
1: अब हामीलाई हाम्रो सृष्टिकर्ताले हाम्रो शरीर कसरी सञ्चालन गर्ने भन्ने कुरा कुरा चाहिँ सबै कुरा दिएको छ के हैन जस्तो हामीलाई चोट लाग्छ नि एकछिनपछि एक चोट लाग्छ दुखाइ हुन्छ अनि एकछिनपछि चाहिँ त्यो दुखाइ कम हुन्छ रगत आउँछ त्यसपछि एकपछि कम हुन्छ किनभने त्यो शरीरमा नै निको पार्ने शक्ति दिएको छ कोप गर्ने शक्ति दिएको छ तर जब हामी अनि जब हामी बिरामी भएर जान्छौँ त्यही हो नि त हाम्रो शरीरमा त्यो शक्ति कम भएको कारणले त्यो तत्त्व कम भएको कारणले त्यसलाई चाहिँ बाहिरबाट चाहियो हामीलाई होइन अनि त्यो औषधिको रूपमा हामीले लिन्छौँ तर त्यो सँगै त हामीले लिँदैनौँ नि होइन हाम्रो नर्मल अवस्थामा आएपछि चाहिँ हामीले लिँदैनौँ यो लागु औषधको सन्दर्भमा चाहिँ जुन औषधि हामीले खान्छौँ र त्यसलाई चाहिँ जब हामीले निरन्तरता दिन्छौँ त्यस्ता अरू कुराहरू जुन चाहिँ औषधि गैर औषधि भनौँ न त्यस्ता कुराहरू लिन्छौँ जसले चाहिँ हामीलाई ती कुराहरू हाम्रो जुन फङ्सन हुनुपर्ने हो त्यसलाई चाहिँ त्यसको सट्टामा तिनीहरूले काम गर्छन् क्या है अनि त्यो भएपछि के हुन्छ भनेदेखि चाहिँ हाम्रै भित्र भएको फ्याक्ट्री चाहिँ बन्द हुन्छ क्या त्यसलाई बन्द हुन्छ बन्द भएपछि जस्तो उदाहरणको लागि मलाई तनाव भएको छ भनेदेखि मेरो शरीरको मेकानिजम कस्तो हुन्छ भने यो केमिकल चाहिन्छ यो तनाव पुरा गर्नको लागि त्यो हुन्छ नि त तर तनाव भएर मैले त्यो औषधि खान थालेँ मैले अब गाजा खान थालेँ भनेदेखि चाहिँ त्यो जुन चाहिँ त्यो प्रडक्सन हुनुपर्ने त्यो चाहिँ कम हुन थाल्छ वा बन्द हुन्छ त्यसपछि जब तपाईँले त्यो खान छोड्नुहुन्छ अब शरीरबाट पनि आउँदैन बाहिरबाट पनि आउँदैन त्यसपछि हुने जुन शरीरले देखाउने प्रतिक्रिया हुन्छ त्यो चाहिँ बडो असह्य हुन्छ त्यसकारणले पहिला चाहिँ रमाइलोको लागि खाइयो होइन किन रमाइलो भयो भन्दाखेरि मेरो शरीरले पनि प्रडक्ट गरिरहेको थियो मैले बाहिरबाट पनि दिएँ अनि मलाई त मजा भयो तर पछि त मेरो शरीरले प्रडक्सन गरिरहेको हुँदैन र बाहिरबाट पनि आएन रोकियो भने चाहिँ त्यो चाहिँ एकदमै सङ्घर्षमय हुन्छ र त्यसको उपाय भनेको एउटै हो हामीले रोक्ने नै हो किनभने शरीरको फ्याक्ट्री चलाउनै पर्छ फेरि त्यसको लागि रोक्नै पर्छ त्यही कारणले गर्दाखेरि औषधिजन्य कुराहरू भए अब रक्सीलाई हामीले एक प्रकारले समाजले स्वीकार गरेको छ तर त्यसको पनि आफ्नो त्यो पनि लत्तै भएर जान्छ क्या जस्तो चारजनामा चारजना हामी सँगै बसेर रक्सी खान सुरु गऱ्यौँ भने तिनजना चाहिँ रक्सी खाने नै त्यो लत नै भएर जाने सम्भावना हुन्छ किनभने हाम्रो शरीरको बनावट त्यसरी बसेको हुन्छ एकजना हुन्छ हुन त हामीले भन्छौँ अब हामी भनौँ न चाडपर्वमा खाइन्छ यताउता खाइन्छ हाम्रो समाजले स्वीकार गरेको छ हाम्रो कतिपय क्रियाकलापहरू ती कुराहरूबाटै सुरु हुन्छ भनिन्छ तर त्यो चाहिँ अल्कोहलिक भएर जाने सम्भावना चाहिँ त्यति धेरै हुन्छ एकजना नभए तापनि ऊ पनि त्यसबाट चाहिँ टाढा बसेको हुँदैन त्यस कारणले गर्दाखेरि यी विभिन्न कुराहरू जसले हाम्रो शारीरिक बनावटलाई हाम्रो क्षमतालाई त्यसलाई न्यूनीकरण गर्छ त्यसलाई एब्सेन्ट गर्छ र त्यसमा डिपेन्डेन्ट हुनुपर्ने हुन्छ अनि तिनै नै लागु औषधको रूपमा
0: हजुर र कुनै बेला ओहो छोरी मान्छेले लागु औषध प्रयोग गर्यो अरे भन्दाखेरि कस्तो हुन्छ नि समाजमा त्यही खालको थियो होइन अहिले त्यो पाइन्छ कि पाइँदैन तपाईँहरूले सुरु गर्ने बेलामा अघि सबै सेयर गर्नुभयो नि किशोरीको लागि छैन भनेर हामीले सुरु गर्यौँ भन्नुभयो हजुर पनि छोरी मान्छे भएर पनि यस्तो गर्ने यो भन्ने खालको छ कि छैन परिवारले समाजले दृष्टिकोण
1: अब यो जेनेरेसनल ग्याप पनि छ जस्तो अब हाम्रो जेनेरेसन भनौँ हाम्रोभन्दा अघिल्लो जेनेरेसनको परिवारहरू अभिभावकहरूले हो उहाँलाई यो एक्सेप्ट गर्न गाह्रो छ तर अहिलेको नयाँ जेनेरेसनमा चाहिँ विशेष गरिकन यो भनौँ न अल्कोहलजन्य कुरा छ जस्तो वाइनहरू अब यो एक प्रकारले सामान्य बनिसक्यो अब विभिन्न खालको प्रोफेसनमा भएका व्यक्तिहरू बस्नुहुन्छ अनि उहाँले लिनुहुन्छ अब विभिन्न खालको ड्रिङ्क गर्ने बियर भन्ने यी सामान्य कुराहरू भइसके तर पहिला चाहिँ त्यो एक प्रकारले अब के भन्ने अब यो गर्नै हुन्न भन्ने खालको कुरो पनि होइन होइन अब समय परिस्थिति अनुसार त्यसमा राम्रा कुराहरू पनि होलान् अब साथीहरूसँग कसरी गर्ने कसरी हामी पार्टीहरूमा जाने भन्ने खालको कुराहरू तर मुख्य कुरा चाहिँ एक प्रकारको एक्सेप्टेन्स चाहिँ बढिराखेको छ त्यो एउटा लिमिटसम्म हो तर जब हामी चाहिँ एउटा लतमा बढ्न थाल्छौँ होइन पार्टी चाहिँ अल्कोहल रहित पार्टी हामीले कल्पना किन गर्न सकिँदैन त्यो किन हुनै पर्छ त्यस्तो होइन भनेको त त्यसमा त हाम्रो त लगाव पऱ्यो नि त होइन
0: कति नै भएर सुरु
1: हजुर त्यस कारणले गर्दाखेरि किन हामी रिस्कमा बसिराख्ने किन जोखिममा बसिराख्ने अब मलाई त मेरो आफ्नो व्यक्तिगत हो कसैसँग मिल्दा नमिल्दा वास्तवमा त्यो कसले नै हाई हाई गरेका छ र भन्नु त होइन अनि यसले ल्याएका विध्वंसहरू हाम्रो परिवारको विध्वंस सामाजिक विध्वंस हामीले हाम्रो राजदरबारका कुराहरू हेरौँ होइन, कति ठुलो विध्वंस भयो भनेदेखि अब कसैको यो व्यापार होला, कसैको यो प्रेस्टिजसँग जोडिएको पनि होला, तर सामान्य रूपमा चाहिँ हामीले यसको इम्प्याक्ट के हुन्छ भन्ने प्रकारले हेर्नुपर्छ कि भन्ने चाहिँ लाग्छ कि। त्यस कारण अहिले हामीले जुन खालको एक्सेप्टेन्स बढिराखेको छ त्यसको चाहिँ परिणाम के हुन्छ भन्ने कुरा हो, इन्जोय गर्ने कुरा हो, पार्टी हुन्छ के हुन्छ, तर त्यो कुरा पनि अलिक ख्याल गर्नुपर्छ नि। हामीले कस्तो मोडल हाम्रो पुस्तालाई दिइरहेका छौँ, किनभने हाम्रो नेपाली समाज भनेको चाहिँ हाम्रो नैतिक समाज हो क्या, हाम्रा आफ्ना संस्कारहरू छन्, संस्कृतिहरू छन्, तिनलाई पनि गर्नुभयो, कति कुराहरूसँग यी जोडिएका पनि छन्, कति नराम्रा कुराहरू हामीले त्यसलाई अलिकति बिस्तारै त्याग्न पर्ने होइन, छोड्न पर्ने, टाढा हुनुपर्ने पनि होला त्यस्तो लाग्छ। त्यस कारणले एक प्रकारको एक्सेप्टेन्स छ, तर एउटा लेभलसम्म हो हेर्नुहोस्
0: है।
1: हामीले कतिपय सुन्छौँ कत्रो कत्रो पार्टीहरू हुन्छ अनि त्यहाँ अब म अल्प नलिने भन्ने भएर पनि होला त्यस्तो लाग्ने, तर यति राम्रो प्रेस्टिज भएका मान्छेहरूको हालत देख्दाखेरि कस्तो हुन्छ हेर्नुहोस्, बाँधेर कारमा राखेर घर पुर्याउनु पर्ने हुन्छ, अब यो के भयो त नि हेर्नु न होइन।
0: तर एकपल्ट
1: एक्सेप्टेन्स त त्यो हुन भयो होला, हिजो फलानाले सरले यस्तो भयो उस्तो भयो भन्ने होला, तर वास्तवमा त्यो हो त हामीले गर्नुपर्ने कुरो भन्ने चाहिँ लाग्छ। त्यस कारण अन्ततर्वता ठिक छैन यो, त्यसो भएर यसमा अलिक सतर्कै हुनुपर्छ कि भन्ने लाग्छ।
0: हजुर, सर यसरी काम गरिरहँदाखेरि जस्तै जो क्षेत्रमा यस्तो गर्न पाए हुन्थ्यो होइन, रोकथाम न्यूनीकरणका प्रयासहरू सबैजनाले गरिदिए हुन्थ्यो भन्ने त लागि नै हाल्छ। के लाग्छ सर, अब यो रोकथामको लागि न्यूनीकरणको लागि परिवारले समाजले के गर्ने, तपाईँहरू जस्तै संघ संस्थाले के गर्ने र राज्यको भूमिका चाहिँ के हुन्छ?
1: हजुर, पहिलो कुरा त यो खालको परिस्थिति होइन, यो खालको काम गर्नै नपाए हुन्थ्यो, गर्नै नपरे हुन्थ्यो। त्यसको लागि के हो भन्दाखेरि चाहिँ कसरी हामीले हाम्रो पारिवारिक शिक्षाहरू बढाउने, अनि कस्तो हुँदो रहेछ भने हाम्रा रोजीरोटी होइन त्यो नै खाँचो भएपछि अरू कुराहरू प्राथमिकतामा नपर्ने कि त्यस्तो हुँदो रहेछ। अनि त्यसले चाहिँ अब अहिले हाम्रो नानीहरू हुर्काउने तरिकाहरू हेर्नु न, अब हामीले पनि त्यो भोगिराखेका छौँ, उनीहरू कति धेरै यो चाहिँ सोसियल मिडियामा एक्सपोज हुन्छ। बच्चा जन्मेपछि पहिला चाहिँ खाना खुवाएर छोडिन्थ्यो घरमा, अहिले चाहिँ मोबाइल दिएर छोडिन्छ, होइन त, पोर्कोमा मोबाइल हेरेर बसिरहन्छ, खाने बेलामा उसलाई मोबाइल अगाडि राखेर हामीले खाना खुवाउनु पर्ने हुन्छ। त्यसको सधैँ नकारात्मक पाटो मात्रै होइन, अनि यति स्मार्ट पनि छन् क्या, त्यो कारणले पनि बच्चाहरू स्मार्ट छन्, तर त्यो एउटा समय परिस्थितिमा आउँदाखेरि जस्तो 8 वर्ष 9 वर्ष 10 वर्ष हुन्छ अनि उनीहरू चाहिँ बढी क्या अब भनौँ न यौनप्रति जिज्ञासु हुन्छन्, ती कुराहरू त्यहाँ छन् हेर्नुहोस् होइन, अब के चाहिँ होला उनीहरूको एक्साइटमेन्टका कुराहरू, क्युरियोसिटीका कुराहरू, ती सबै कुरा त्यहाँनिर छ क्या। त्यसो भएर हामीले सानोदेखि नै एउटा बानी हाम्रो पारिवारिक संस्कार हामीले बनाउन सकेका छैनौँ वास्तवमा चाहिँ क्या। हामीले छोराछोरीहरू पाइसकेपछि उनीहरूलाई कसरी डिसिप्लिनमा ल्याउने, खाने बेला कहिले हो, हेर्ने बेला कहिले हो, सुत्ने बेला कहिले हो, पढ्ने बेला कहिले हो भन्ने कुरा हाम्रो संस्कारमा त्यति छैन। हामीले पनि त्यो सङ्घर्ष गऱ्यौँ, अहिले पनि हामीले त्यसलाई के भन्छ मानिलिनै पर्छ क्या, त्यति गर्न सकिएन त्यस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि त्यो चाहिँ एकदम महत्त्वपूर्ण पाटो हो जस्तो लाग्छ, किनभने यो सबैको ज्वरो हामीले परिवारले हाम्रा छोराछोरी हामीले कसरी प्रोटेक्सन गर्ने क्या, यो त एउटा ठुलो आक्रमण हो नि त, प्रोटेक्सन गर्ने भन्ने कुरा, उनीहरूको सेल्फ इस्टिम हामीले कसरी बढाइदिने, मैले चाहिँ नो भन्न मलाई पनि गाह्रो हुन्छ क्या है, अब हजुरहरू हाम्रो साथीहरू बसियो भने ल यस्तो गरौँ भन्यो भने अब धेरै बरु बहाना बनाउने त्यस्तो, तर म गर्दिनँ भन्न गाह्रो हुन्छ, त्यो खालको सेल्फ इस्टिम कसरी बढाइदिने भन्ने कुरा हो। त्यसो भएर परिवार नै हाम्रो समाज हो, परिवार नै हाम्रो समुदाय होइन, समुदाय हो, परिवार नै हाम्रो देश हो, त्यसमा नै हामीले फोकस गर्न सकियो भने त्यो ज्वरोमा नै हामीले काम गर्न सक्छौँ भन्ने लाग्छ। अब हामीसँग सम्पर्कमा आउने भनौँ अब झन्डै हामीले 80% भन्न सक्छौँ त्यसको ज्वरो चाहिँ परिवारमै हुन्छ, परिवारका हाम्रा आफ्नै बाध्यता छन् त, आफ्नो ठाउँमा हो, तर हामीले सम्पूर्ण बाध्यता पूरा गर्दै गर्दाखेरि हामीलाई हाम्रो हातमा भएका फलीलाई त्यो माटो जस्तो हो नि त, त्यसलाई हामीले ठाउँमा ल्याउन सकेनौँ भने आखिर हामीले के कमायौँ त नि, होइन त, हामीले हाम्रो जीवनको अन्तमा आएर हाम्रा छोराछोरीहरूलाई उनीहरू आफ्नो बाटो बिराउँदाखेरि म यसमा चाहिँ दोषी छु भन्ने दिन हाम्रोमा नआओस् क्या, होइन? त्यस प्रकारले गर्दाखेरि अब अघिल्लो पुस्ताले हामीले गल्ती गर्यो त्यो ठिकै छ, तर अबको पुस्ताले चाहिँ ध्यान दिनुपर्छ। अहिलेको जवान पुस्ता, युवा पुस्ताहरू, उनीहरूको पनि परिवार हुन्छ, होइन? त्यस कारण कहिले कहीँ हामीले हाम्रा बाबुआमाले यस्तो गरे भनेर दोषाएर बस्दिन्छ, त्यो ठिक छैन। त्यही बाटो चाहिँ सिकेर हामी त्यस बाटोमा गइएको भए तापनि फर्केर यो चाहिँ यो साइकल चाहिँ, किनभने एउटा जेनेरेसन त्यो भइसकेपछि अर्को जेनेरेसन पनि हुँदै जान्छ, त्यसलाई कसरी चाहिँ त्यसलाई ब्रेक गर्ने भन्ने खालको कुरो त्यस्तो लाग्छ। अनि स्कुलहरू छन्, हामीले त्यो वातावरण बनाइदिनु पर्यो, स्कुलहरूमा पनि हामीले निगरानी गर्नु पर्यो। सबैको आफ्नो कामहरू छ, व्यस्तता छ, समाज हामीले हाम्रो के भन्छ बालमैत्री समाज हुनु पर्यो। थाहा छ हामी केटाकेटी हुँदाखेरि कमसेकम भकुण्डो खेल्न बाहिर निस्किन्थ्यो, भलिबल खेल्न बाहिर निस्किन्थ्यो, टालाका भकुण्डाहरू, मोजाका भकुण्डाहरू बनाएर हामी खेल्थ्यौँ, है, खुल्ला चौर्थ्यो। अहिले हेर्नुहोस् बाहिर निस्किन सकिँदैन, अनि सरकारले त्यो ध्यान दिनु पर्दैन? घरै मात्रै थुपारेर हुन्छ? कहाँ छ खुल्ला ठाउँ भन्नु त? कहाँ छ नानीहरू दगुर्ने ठाउँ, उनीहरू खेल्ने ठाउँ कहाँ छ? अहिले मेरो घरको बच्चाले, मेरो छोराछोरीले पल्लो घरकालाई चिन्दैन, होइन? निस्किने ठाउँ छैन, खेल्ने ठाउँ छैन, स्कुलमा त्यस्तै खालको अवस्था छ। त्यस कारणले गर्दाखेरि सबैतिरबाट यो ज्वरोमा हामीले ध्यान दिनुपर्छ। अनि राज्यले पनि नीति नियम, यो चाहिँ समस्या समाधान होइन, तर समस्या नआउनको लागि ध्यान दिनुपर्छ, पोजिटिभली ध्यान दिनुपर्छ भन्ने खालको कुरा। अनि यो जो यो क्षेत्रबाट आउनुभएको छ नि, उहाँहरू ठुलो ताकत हो समाजको लागि, है। एकपल्ट लतमा परेर आइसके त्यो अनुभव तपाईँ र हामी सामान्य व्यक्तिले त्यो कमाउन पनि सक्दैनौँ, त्यो भन्न पनि सक्दैनौँ, त्यो व्यक्त पनि गर्न सक्दैन। र उहाँहरू चाहिँ यो समाजको लागि महत्वपूर्ण पाटो हुनुहुन्छ बचाउनको लागि। त्यसैले त्यो कुरा पनि हामीले ध्यान राखेर सबैतर्फबाट सकारात्मक पहल भयो भने हामीले जङ्गलमा आगो लाग्छ कति निभाएमा हामीलाई थाहा हुन्छ, तर आगो लाग्नबाट बचाएको चाहिँ हामीले त्यति ध्यान दिँदैन, होइन? जङ्गलमा हेरालो राखिन्छ, आगोबाट बचाइन्छ, तर त्यो त महत्वपूर्ण कुरा हो नि त। त्यस कारण अवेरनेसका कुराहरू भयो, त्यो पाटोहरू चाहिँ महत्वपूर्ण जस्तो लाग्छ।
0: भनेपछि त यसमा त परिवार समुदायको एकदम

0: भन्ने त्यस्तो खालको समस्या त्यस्तो थियो अनि एकदम जटिल छ क्या. एउटा छोरा मान्छे ट्रिटमेन्ट सेन्टरमा आउँछ ऊ मात्रै आउँछ, तर एउटा महिला एउटा आमा एउटा बहिनी होइन आउँदाखेरि उसँग छोरा पनि आउँछ, बच्चाहरू पनि आउँछन्, परिवार पनि आउँछ, एकदमै डिस्कनेक्टेड त्यस्तो हुन्छ. होइन यी सबै जटिल समस्याहरू छन् र परिवारसँग परिवारहरू जोडिएको हुन्छ, समाजमा काम गर्नु पर्यो, समुदाय सबै कुराहरू छन् र अहिलेसम्म हाम्रो अङ्कमा हेर्दाखेरि चाहिँ 325 जना चाहिँ हाम्रो रिहाबमा आउनु भएको छ अनि त्यति ठुलो छैन किनभने हामीले क्वालिटीमा एकदम फोकस गर्छौँ. मैले अघि पनि भने 70% भनेको चाहिँ एकदम ठुलो हो यो क्षेत्रमा चाहिँ अनि त्यो मध्ये चाहिँ हाम्रो 214 जना उहाँहरू चाहिँ एकदम पूर्ण रूपमा उहाँहरू रिहाबिलिटेट भएर सामान्य जीवनमा हुनुहुन्छ अनि त्यसले हामीलाई उत्प्रेरणा दिन्छ त्यस्तो छ. अनि अब पोखरामा नलुगुम्ती लगायत अरूले पनि गर्नुभएको छ, धेरै छन् काठमाडौँमा, त्यति बेला थिएन पुरुषहरूसँग मात्रै त्यस्तो खालको थियो र यो एउटा चुनौती. अनि यो कस्तो हुन्छ भने लागु औषध मात्रै होइन कि योसँग चाहिँ यौनका कुराहरू पनि जोडिएको हुन्छ, अरू कुराहरू जोडिएको हुन्छ, थुप्रै थुप्रै कुराहरू जोडिएको हुन्छ. त्यस कारणले त्यो एउटा पोइन्ट भए तापनि होलिस्टिकली हामीले काम गर्नुपर्ने हुन्छ. उनीहरू त्यहाँ आउँछन् अनि हामीले एक वर्षको प्रोग्राम यो हाम्रो सिकाइबाट डिजाइन गरेको हो, 3 महिना 6 महिना त्यस्तो पनि हुन्छ र हामीले चाहिँ पहिलो 3 महिना चाहिँ उनीहरूलाई फिजिकली वेलबिङ कसरी गर्ने किनभने शरीरले त्यो माग्छ कि अनि त्यो छटपटावट चाहिँ कसरी पार गर्ने भन्ने हुन्छ अनि त्यसपछि शरीर मात्रै निको भएर हुँदैन, हाम्रो मानसिक अवस्था पनि हुन्छ क्या, त्यो हामी साइकोलोजिकल्ली मेन्टल्ली पनि त्यसमा डिपेन्ड भएको हुन्छ अनि त्यो बानीको रूपमा जब हुन्छ अनि त्यो एकदम कठिन भएर आउँछ अनि त्यसलाई फोकस गरेर नेक्स्ट 3 मन्थ हामी गर्छौँ अनि नेक्स्ट 6 मन्थ चाहिँ उहाँहरूलाई परिवारसँग भेटाउने, समुदायमा इन्टिग्रेट गर्ने, केही स्किलहरू दिने, सिलाइ बुनाइ होला के सक्छ कि चाहिँ उनीहरू फेरि स्कुल जाने हो भने त्यो कुरा व्यवस्थापन गरिदिने त्यसरी चाहिँ गर्छ अनि लामो प्रोग्राम हुन्छ तर एकदमै इन्टेन्सिभ हुन्छ अनि यो परिवार जस्तै गरेर हामीले उहाँहरूलाई भन्छौँ तपाईँहरू त यो रिहाबमा आउनुभएको होइन, तपाईँहरू चाहिँ एउटा तालिम केन्द्रमा आउनुभएको है, यो त तपाईँहरूको माइक्रो जस्तो हो भन्ने त्यो खालको वातावरण पनि हामीले सकेसम्म बनाउने कोसिस गर्छौँ.
1: यो के सर एउटा त्यो क्षेत्रमा फस्नुभयो दुःख त लागि नै हाल्छ होइन, तर काम गर्दाखेरि रमाइलो पनि होला कि त्यो दिदी बहिनीहरूसँग किनकि सुख दुःख बाँड्न सक्छौँ होइन, अनि बानीले भनौँ न एउटा नेचुरल्ली पनि महिलाहरूमा अलिकति कोमलता केही काम गरौँ भन्ने त्यो सरले भने जस्तै जोडिएर आएको हुन्छ परिवार बालबच्चा. हामीले अभ्यास त केही सरले सिलाइ बुनाइको कुरा गर्नुभयो, तपाईँहरूले गर्नुभएको छ पक्कै पनि, मलाई यही तपाईँकै कुरा सुनिरहँदाखेरि हामीले त्यहाँ ल्याइसकेपछि 3 महिनापछि कमसेकम राम्रै खालको तालिमहरू दिएर होइन त्यो राज्यको पनि ध्यान जानु जरुरी छ कि फर्काउने बेलामा कमसेकम रोजगार सहित फर्काउन सक्यौँ भने त कति सजिलो हुन्थ्यो होला नि सर, योतर्फ तपाईँहरूले ध्यान दिनुभएको छ
0: एकदम. त्यो चाहिँ हाम्रो त मैले भने नि हाम्रो फर्स्ट 6 मन्थ चाहिँ यो मोर हिलिङका कुराहरू होइन उपचारको कुराहरू हुन्छ, तर यो कस्तो हुन्छ भने हाम्रो अनुभवमा कम्तीमा पनि 3 पल्ट रिलाप्स हुनपर्छ त्यसबाट हामीलाई त्यो अनुभव भएन भने यो साह्रै पीडादायक हुन्छ. उनीहरू यो त एकपल्ट यति बाटो जाने फेरि फर्किने फेरि जाने त्यस्तो हो कि त्यो यो निको हुने चक्र नै त्यस्तो हो. त्यस कारणले गर्दाखेरि ती सबै अवधि यो 1 वर्ष मात्रै होइन कमसेकम 3 वर्ष लाग्छ स्टाब्लिस हुनको लागि है त्यस्तो लाग्छ अनि उहाँहरू 2 पल्ट 3 पल्ट भएर जानै पर्ने हुन्छ. त्यो सामान्य हेर्दाखेरि त्यस्तो छ, यदि पहिलोपल्टमा नै उहाँ पूर्ण निको हुनुभयो भने त्यो मिराकल नै हो एकदम है त्यस्तो हुन्छ. त्यसमा यो प्रक्रिया हो, यो निको हुने चाहिँ प्रक्रिया. त्यसो भएर हामीले के गर्छौँ भने उहाँहरूले बेस्ट उहाँको आफ्नो क्षमता अनुसार अनि अब धेरैको चाहिँ अब जवान छोरीहरू आउनुहुन्छ, धेरै जवानहरू चाहिँ ड्रग्सतिर धेरै हुनुहुन्छ अनि अलिकति पाको महिलाहरू आउनुहुन्छ उहाँहरू अल्कोहलमा धेरै समस्या भएको हुन्छ. त्यस कारण उहाँको क्षमता हेरेर सकेसम्म बेस्ट हामीले दिने चाहिँ प्रयास गर्छौँ. त्यो हामीसँगै स्रोत साधनहरू नहोला, अरू सङ्घ संस्थाहरूसँग पनि समन्वय गरेर जस्तो कहिलेकाहीँ सेक्रेटेरियल ट्रेनिङहरू होला त्यस्तो पनि हामीले गरेका छौँ उनीहरूको क्षमता र उनीहरूको इन्ट्रेस्ट, किनभने मान्छेको जेसँग इन्ट्रेस्ट छ त्यसमा नै मान्छे रमाउने हो. ती कुराहरू चाहिँ सकेसम्म हामी प्रयास गर्छौँ.
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ सर, अन्त्यमा के भन्नुहुन्छ?
0: अब पहिलो कुरा त यो समयको लागि एकदम धन्यवाद छ. हामी सबैको दायित्व हो यो चाहिँ है. अब यो डुङ्गामा पुवाल एउटै डुङ्गामा सवारी हुँदाखेरि एकातिर पुवाल पऱ्यो अर्कोतिर बसेकोले यो मेरो जिम्मा होइन भनेर भन्न सकिँदैन अनि हाम्रा छोराछोरी

0: भविष्य हुन्, हाम्रो देशको भविष्य हो र हामी अभिभावकहरूको लागि ठूलो जिम्मेवारी छ, त्यसमा ध्यान दिउँ। अहिले हामीले बरु चुलोमा धेरै कुराहरू नहोला, भण्डारामा धेरै कुराहरू नहोला, छोराछोरी चाहिँ हाम्रो महत्वपूर्ण सम्पत्ति हुन्, दान प्रदान हुन् भनौँ, अनि हामी समाजमा बसेकाहरू अलिक सचेत पनि हौ। बाबु तिमी कता जाँदैछौ, के गर्दैछौ, याद गर है, राम्रो गर भनिदिउँ क्या, होइन केटाकेटी स्कुल जाँदा छोरा तिमी राम्रो गरेछौ, राम्रो गर है, तपाईँले नचिन्नुहोस् न
1: भनिदिनु,
0: कस्तो राम्रो गराएको छौ, सुने मैले, राम्रो गराए भनेर भनिदिनु न, होइन त्यसले जीवनमा ठुलो फरक पार्छ। त्यसैले हाम्रो समाज, हाम्रो समुदाय त्यस्तो बालमैत्री बना, मैले अघि पनि एकदम पीडाका साथ भनेको छु, त्यस्तो ठाउँ छैन हाम्रो, बरु हटाम हामीले यो, अब अहिले एउटा अभियान त चलेको छ, तर त्यो चाहिँ बाल बालिकाहरूको लागि, वृद्ध वृद्धहरूको लागि ती ठाउँहरू बनाइदिउँ, होइन मान्छेले लिएर जाने त के छ त, होइन समाजको लागि केही गरिदिउँ भन्ने खालको कुरा हो। सरकारले पनि यसमा ध्यान दिनुपर्छ, उपचारको कुरा एउटा चुनौती छ, तर कसरी हामीले यो फ्यामिली एजुकेसनमा ध्यान दिने हो, रोजगारका सिर्जनाहरू, मान्छेहरू जवानहरू फ्रस्ट्रेसन भएर काम पाउँदैन, होइन कम्पिटिसन एकदम हाई छ, हाम्रो एजुकेसन कतिको हाम्रो व्यवसायमुखी छ, यी कुराहरूलाई सबै मिलेर हामीले गर्नुपर्छ। र जो साथीहरू यो बाटो भएर जानुभएको छ, म त भन्छु उहाँहरू एकदम ठुलो स्रोत हो, उहाँहरूलाई हामीले पहिचान गर्नुपर्छ र परिचालन गर्नुपर्छ। र यति भन्दै सम्पूर्ण सुनिराख्नु भएको हाम्रा श्रोताहरू, दर्शकहरू र यहाँहरूलाई पनि सम्पूर्ण टिमलाई एकदम धन्यवाद भन्न चाहन्छु। यो हामी सबैको जिम्मेवारी हो, हजुरले पनि मिडियाबाट पहलहरू गरिराख्नु भएको छ, धेरै कुराहरू हजुरहरूको क्षेत्रबाट भइरहेको छ, अझै हुन सक्छ भने ती ठाउँहरूमा पनि हामी सँगै बसेर गर्न सकिन्छ, सानो सानो भएर यस कुरा गर्न
1: सकिन्छ।
0: धन्यवाद
1: यो समयका लागि, सरलाई धेरै धेरै धन्यवाद छ। आजको समय सन्दर्भको एपिसोडमा हामीले अघि पनि जानकारी दिइसके, हामीले वर्षा परियोजना असल छिमेकी नेपालको एउटा कार्यक्रम वर्षा परियोजना अन्तर्गतको नवजीवन, जो चाहिँ लागू पदार्थ रोकथाम तथा न्यूनीकरणका लागि किशोर किशोरीमा जनचेतना फैलाउने, प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र उनीहरूलाई कुलतमा पर्नबाट रोकथाम गरी सभ्य र शान्तिपूर्ण वातावरणको निर्माणमा सहयोग पुर्याउने लक्ष्य सहित यो वर्षा परियोजनाको परिकल्पना गरियो र त्यही अनुसार काम भइरहेको छ। हामीले यो कार्यक्रम असल छिमेकी नेपाल वर्षा परियोजनासँगको सहकार्यमा तयार पारेका हौ। आजका अतिथि असल छिमेकी नेपालका कार्यकारी निर्देशक आदरणीय सर राजु अधिकारी सरलाई यो समयका लागि धेरै धेरै धन्यवाद दिँदै, अर्को हप्ता फेरि हामी यसै परियोजना अन्तर्गतको सहकार्यमा तयार पारेको कार्यक्रम लिएर आउने नै छौं। त्यति बेलसम्मका लागि हामीलाई सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9537325575।
6: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 793 97 659 50 960 दोस्तीटु मिट सप मिट सप मिट सप।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
5: छानी छानी
4: नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 98460 20127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
8: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
7: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
8: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
7: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
9: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
10: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: गाडी चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड लागढुङ्गा पोखराट कास्की फोन नम्बर 061553071 9807881234 97050 77123 व्हाट्सएप नम्बर 9801177123
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझन हई बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 460 59 581
1: 98 161 15 475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851

0: सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फ ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जनसञ्चार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। तनहुँमा कारको ठक्करबाट दुईजना बाल बालिकाको ज्यान गयो। वर्षा र सड़क मर्मतका कारण विभिन्न राजमार्ग अवरूद्ध। मनसून अझै कमजोर अवस्थामा, गैराति केही ठाउँमा वर्षा। र विश्वकप फुटबलमा स्पेन समूह विजेता र केप भेर्डे उपविजेता बन्दै नकआउट चरणमा। डेब्युटान्ट केप भेर्डले राउन्ड अफ 32 शारीरिक विजेता अर्जेन्टिनाको सामना गर्दै। अब सुनौ पूरा समाचार। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखरेनी गाउँपालिका 2 मार्की चोकमा कारको ठक्करबाट दुईजना बाल बालिकाको ज्यान गएको छ। भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आबुखरेनी गाउँपालिका 2 6 वर्षीय सायन थापा र 5 वर्षीय अलियान थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उनीहरूलाई कारको ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सायन र उल्लीमयमको उपचारका क्रममा चितवनमा आज बिहान ज्यान गएको हो। बाढ़ी सम्भावित जोखिम र सड़क मर्मतका कारण कोशी र बागमती प्रदेशका केही सड़क खण्डहरूमा प्रभावित परेको छ। नेपाल प्रहरीको विवरण अनुसार कोशी प्रदेशको भोजपुर जिल्ला स्थित मध्य पहाड़ी लोकमार्गमा बाढ़ीका कारण सड़क प्रभावित भएको छ। भोजपुर नगरपालिका वार्ड नम्बर 5 बोखिममा हिजोदेखि बाढ़ीले समस्या सिर्जना गरेको थियो। हालै सड़क एकतर्फी रूपमा सुचारू रहेको र वैकल्पिक बाटोको समेत व्यवस्था रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशका 2 महत्वपूर्ण सड़क खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। काभ्रे पलाञ्चोक जिल्ला अन्तर्गत पर्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कुन्टुन्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वार्ड नम्बर 2 र 4 महालक्ष्मी क्षेत्रमा पर्ने कुलेखाने फाखेल हमाने फर्पी

हजार जून एकदेखि पच्चीस तारीक अर्थात अस्ति एघार गतेदेखि देशभर औसत 149 मिलिमिटर वर्षा मापन भएको छ। जुन यस अवधिको औसत वर्षा 214 मिलिमिटरको 69.6% हो। दैनिक औसतको 90% भन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ। विभागका अनुसार विशेष गरी महिनाको शुरूआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्लो दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थामा पुग्न सकेको छैन। मौसमविदका अनुसार यस वर्ष मनसून नेपालमा सरदर मितिभन्दा ढिलो प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको छ। कमजोर मनसूनका कारण कृषि रोपाई, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। देशभर मनसून विस्तार हुन सकेको छैन। कोशीदेखि लुम्बिनीसम्मका केही भूभागमा मात्रै विस्तार भएको मनसूनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने मौसमविदको अनुमान छ। गैराती पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मध्य प्रदेशका थोरै ठाउँमा, बागमती गण्डकी लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। फिफा विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई एक गोलले पराजित गर्दै समूह विजेताबन्दै नकआउट चरणमा पुगेको छ। यो खेलमा स्पेनका एलेक्स बायनाको एक गोल मात्र निर्णायक बन्यो। उनको खेलको 42 मिनटमा गोल गए। जितपछि स्पेन समूह यसमा 7 अङ्क जोडेर समूह विजेता बनेको छ। समूहमा 2 बराबरी र 1 हारबाट उरुग्वे 2 अङ्कसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम 32 प्रवेश गरेको छ। 3 खेल बराबरी खेलेको केप भर्डेको 3 अङ्क छ। केप भर्डे यो समूहको उपविजेता बन्यो। समूह यसमा साउदी अरबले 2 अङ्क मात्रै जोड्न सक्यो। यससँगै उरुग्वे र साउदी अरब विश्वकपबाट बाहिरिसकेका छन्। अहिले बिहान 9:15 समूह जीको 2 खेल हुँदैछन्। क्यानाडाको बेसी प्यालेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिटी टल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अङ्कसहित न्यूजील्याण्ड पुछरमा रहेको छ। यता फिफा विश्वकप 2026 डेब्यू गरेको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै समूह यजको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको केप भर्डेले अब स्थायी विजेता अर्जेन्टिनाको सामना गर्ने भएको छ। पहिलो पटक विश्वकप खेलिरहेको अफ्रिकन टापु राष्ट्र केप भर्डेले राउण्ड अफ 32 अर्जेन्टिनासँग खेल्ने भएको हो। समूह यजमा शनिबार बिहान साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे 3 अङ्क जोडेर समूह उपविजेता बनेको हो। पहिलो खेलमै पूर्व विजेता स्पेनसँग गोलरहित बराबरी खेल्दै अङ्कको खाता खोलेको केप भर्डेले दोस्रो खेलमा 2 पटकको विजेता उरुग्वेसँग 2-2 बराबरी खेल्दै अङ्क जोडेको थियो। साबिक विजेता अर्जेन्टिना लगातार 2 खेल जित्दै यसअघि नै समूह जेको विजेता बनिसकेको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार जोर्डनसँग खेल्नेछ। समूह यसको 2 खेलको नतिजापछि समूह केको पोर्चुगल, समूह एलको इङ्ल्याण्ड र घाना, समूह जीको इजिप्ट समूह चरणको अन्तिम खेल खेल्नु अघि नै नकआउट चरणमा छनौट भएका छन्। यस्तै समूह डीमा तेस्रो भएको प्याराग्वे अनि पनि उच्च तेस्रो टोलीमा पर्दै नकआउट चरणमा छनौट भएको छ। अहिलेसम्म राउण्ड अफ 32 16 खेलमध्ये 8 खेलको समीकरण तय भइसकेको छ, जसमा दक्षिण अफ्रिका र क्यानाडा, ब्राजिल र जापान, जर्मनी र प्याराग्वे, नेदरल्याण्ड र मोरक्को, आइभेरी कोस्ट, नर्वे, फ्रान्स र स्वीडन र सह आयोजक अमेरिका र बोस्निया तथा हर्जेगोभिना आज बीचको खेल हुने पक्का भइसकेको छ। हिमे खबरसँगै हामी बिहान 9 खबरसँग अलको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। तनहुँमा कारको ठक्करबाट 2 बाल बालिकाको ज्यान गयो। वर्षा र सड़क मर्मतका कारण विभिन्न राजमार्ग अवरूद्ध। मनसून अझै कमजोर अवस्थामा गए राति केही ठाउँमा वर्षा। र विश्वकप फुटबलमा स्पेन समूह विजेता र केप भर्डे उपविजेता बन्दै नकआउट चरणमा। डेब्युटान्ट केप भर्डेले राउण्ड अफ 32 साबिक विजेता अर्जेन्टिनाको सामना गर्ने। रेडियो सफलताले तयार पारेको बिहान 9 खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 1 खबर सङ्गालो आउनेछ। हामी सफलताको पाइलामा अब के गर्नु भए सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97659 50 960। दोस्तीटु मिट सप
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
8: होइन, के भन्छ यो रेडियाले, त्यही लगाता कान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेबसाइटले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530050, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
12: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
13: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुना त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barsho dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डरका लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: बिहान बिहान
10: गाई नलाकाउ।
9: घर बनाउन लाखौं कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004, आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी बेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लौन नि दाई बनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भुने भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुप्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
4: फोन नम्बर 061-57-9-15
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साफ्टवेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98165-75
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरानी

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: Studio time. It's

Nardardo, melhor de

guardavo. Nero, gente.

0: हेर्न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9537325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
5: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
10: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
12: कन्ट्याक्ट 0615530050 0615589848।
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54-635, 98464-43-853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवामा।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि 4 व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59 581,
2: 98165 15 475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462 89 989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मारीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

गर्जीमा जक्केट त डियर हातमा चट्ट चीसो बियर कुरा छ क्लियर मुन्छे म फियर तिमी मेरो बेबी म तिम्रो डियर म खाता गेले के खाए ति म पिज बिचाटा हाने छु जबानी चटिन्छ तरुनी देखिन्छ मान्छे से भटिन्छ मर्दको जात कान्छी जे पनि गर्छ राम्रो

साथी भाइ माझ रमाइलो साँझ धेरैमा भेट अब जमाइन्छ आज बिस्तारै चढ्दै छ रक्सीको मात्रा गाएर नाचेर गरिन्छ सुनमा लागे जहानी पाइयो कान्छीको मै भन्दा रक्सी नै चाहियो लडाइन्छ खम्बा साथी भाइ जम्मा चाखिने रीति त खुसी र गम्मा।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662642 98460410081।
2: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनु, साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705508 9755055007 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट म्यानपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
8: वनमा त आगो लागेछ, निभाउन जाउ न।
9: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-545-737 मोबाइल नम्बर 9856-28744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातीमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856-011-86 9864-35111 सम्पर्क नम्बर फेरि एकपटक 9864-35111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061587915
5: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्टर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530501589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ घर वरपर पानी जम्न नदियौ
7: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो
2: बाहिर गएपछि त म मेबी 2 इयर्स पछि मात्रै आउँछु होला
3: तीन वर्ष
2: सबैजना मलाई मिस गर्नु है तिमी त्यस्तै

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807 15947 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियोले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौँ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौँ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161-574-225, 98560-21-440, 98560-60-127 र 98038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9825174014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 0161553071 9807081234 9750577123 व्हाट्सएप नम्बर 9811773123
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 98560287744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको

0: भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811874488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि। यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दिप सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दिप सुनचादी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: भनेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो पनि त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
2: हो नि पोखरा

0: मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
1: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
0: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161575475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530508, 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै ल्याएर न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 98560-23461 98266-0698।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
3: हेलो,
4: हजुर सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867861234, 9750771123, व्हाट्सएप नम्बर 9811771123।

0: टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584-541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
11: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी फलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

किलाल स्पोर्ट्स बुद्ध विशाल बाजार चिपेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 1162 63 983 98 5 50 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9755055007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: हो यार आफ्नै लागि पठाएर क्या हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि पठाएको

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न?
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन हो।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: ब्रो
1: कहिले
0: मिल्दैछ कि ब्रो
2: राम्रोसँग ल मिलाइदे
0: राम्रोसँग ल गाइदे मुच्चे

0: हो यार आफ्नै लागि पठाएर क्या हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो थाहा छैन मलाई त्यो नेट चाहिँ ठिक लाग्यो आफ्नो मलाई
1: ल होइन कि ब्रो त्यही लागि

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: अब रेडियो प्रस्तुता उत्कृष्ट कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
5: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
7: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
5: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
7: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
5: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
7: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
5: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
7: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
5: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
7: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 9856-055-28।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ र थ्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
2: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
8: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 5149-85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97 59 50 960। दोस्ती टु मिट छ।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460 59 581
1: 98165 15 475।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता आछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9805510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै थानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98660-41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीचु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052-67-93-97-97-56-50-960। दोस्तीचु मिट सप मिट सप।
2: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565 3394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन मै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508, 9705050557, मनसरा 7 चिकन बिरयानी, हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
10: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बो। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा

0: हुन्छ होमडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793 97650960। दोस्तीटु मिट छ।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा

0: उत्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ दाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: तपाईलाई तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत सबैका बेग्ला बेग्लै चाहना सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा सुपर हिट अफ द वीक
3: नमस्कार कार्यक्रम सुपरहिटमा स्वागत छ म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुपरहिटमा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौ अबको क्रममा पनि यो साता उत्कृष्ट पढ्न सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा

All right, so गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ. अब भने यो साता उत्कृष्टमा पर्न सफल इंग्लिश, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोकविधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा. सुपर हिट्स अफ द विक इंग्लिश.

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
2: All right, so your short commercial break पछि पुनः स्वागत छ। कार्यक्रम सुपर हिट सुन्दै हुनुहुन्छ। आवाजमा म छु मधुर, मेरो साथ तपाईँलाई मिलिरहेको छ 93.4 मेगाहर्ज रेडियो सफलतामा। सो सुपर हिट्समा तपाईँहरूको लागि इङ्ग्लिस, हिन्दी र पप विधाका उत्कृष्ट गीतहरू सुनाइसकेका छौ। अब लागौ चलचित्र विधातर्फ। सुपर हिट्स अफ द विक नेपाली चलचित्र।

कोएलियो साथ अर्को किसिममा पर्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपर हिट कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 01 4 52 966 फोन गर्न सक्नुहुन्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्रि।

0: বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেলকুদ কা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশ কা জার্সি হরু সুপথ মূল্যমা পাইন্ছ আপুলাই মন পনি দেশ কো জার্সি কা লাগি সঞ্জন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটর মোহন কুয়ার সম্পর্ক 9816562983 9855852855 সম্ঝুনুস হই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855353494
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा हेलो हजुर सन्चै कस्तो छ हजुरलाई
5: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
5: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
6: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5-स्तारीय होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
7: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
7: फोन नम्बर 061-57-9915
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
8: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
8: सचेत बनाऊ
9: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम, हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौ,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलता खबर .com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
6: कार्यक्रम पुस्तकका पानाहरू,
7: तिमी पनि ठुलो भयो, तिम्रो पनि घरबार गरिदिनु पर्छ भनेर आमा कुरा गर्दै हुनुहुन्छ। अब भन तिम्रो के विचार छ? सानी छक्क परि हृदयमा अकस्मात ठुलो घण्टा बजे जस्तो लाग्यो, अनि बिस्तार त्यसका तृक्ष आवाजले कान पहिरा हुँदै गए जस्तो लाग्यो, अनि

कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक 9:15 बजेदेखि 10 बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौ कृष्ण धारावासीको राधा। राधाको योभन्दा अगाडि हामीले 13 श्रृंखला वाचन गरिसकेका छौ। राधाको आज हामी 14 श्रृंखला वाचन गर्न गइरहेका छौ। 13 श्रृंखला वाचन गरिसक्दा राधा र विशाखा तीर्थाटनका लागि घर छोडेर निस्केपछि धेरै दिनपछि विशाखा नराम्रोसँग बिरामी हुन्छे। त्यसपछि विशाखाले राधालाई आफू योभन्दा अगाडि बढ़न नसक्ने प्रसंग सुनाएपछि राधा आफू पनि सोच विचार गरेर अब घर फर्कने सोच उनीहरू बनाएका हुन्छन्। र पनि तीर्थाटनका लागि हिँडेका, गन्तव्य अनिश्चित भएर हिँडेका उनीहरूले थुप्रै कुराहरू सिक्छन्। मौन भएर पनि ती कुरा बोल्न सक्ने क्षमता उनीहरूमा हुन्छ, बुझ्न सक्ने क्षमता उनीहरूमा हुन्छ। र यहाँसम्म हामीले प्रसंग वाचन गरिसकेका छौं। त्यहाँबाट उनीहरू कुनै एउटा गाउँबाट विशाखा र राधा सहित एकजना विधवा बुहारीलाई पनि उनीहरूले मथुरा सँगै लिएर फर्किएको प्रसंगसम्म हामीले वाचन गरिसकेका छौं। अब हामी पुस्तकका पानाहरूमा बाँकी श्रृंखला वाचन गर्न गइरहेका छौं। अब पुस्तकका पानाहरूमा कृति वाचन शुरू हुन्छ। गोरेतै गोरेटो, जंगलै जंगल, हामी लगातार दक्षिण पश्चिमतिरको यात्रामा थियौं। विशाखा र म अब ढुक्क थियौं किनभने यसपालि हामीसँगै एकजना मार्ग निर्देशक नै थिइन्। उनले देखेको भाउँदा हामी ढुक्कले उसका पछि हिँडिरहेका थियौं। उसको नाम पनि सोधेका थिएनौं यत्रो दिन हामीले, तर अब त ऊ हाम्री सहयात्री भएकी थिइन्। उससँग कुरा गर्न पनि हामीलाई उसको नामको आवश्यकता थियो। त्यसले आफ्नो नाम बताई पिल्ली, अनौठो नाम थियो त्यो, तर बोलाउन छोटो र सम्झन सजिलो। तर दिन हामी धेरै हिँडेनौ। विशाखामा पूरा शक्ति आइसकेको थिएन। कमजोरीले गर्दा छिटो हिँड्दा उसलाई दम फुल्ने र रिंगटा लाग्ने हुन थाल्यो। विशाखाको यो कमजोर स्वास्थ्य स्थितिले भित्रभित्रै म चिन्तित हुन थाले। यो यात्रामा आराम, भोजन, औषधिको केही पनि बन्दोबस्त थिएन। पिल्लीलाई सासूको संगतले केही जंगली जड़ीबुटीको ज्ञान रहेछ। बेला बेला त्यसले झारहरू टिपेर मार्दै त्यसको झोल खान दिन्थे। कहिले पातै चपाउन लगाउँथे। हिँडेको पहिलो दिन साह्रै टाढा गएनौ। दुईवटा सासाना जंगल नागेर आएको खाउमा बास बस्यौं। बेलैमा 8-10 वटा झुप्रा घरहरू थिए, तर सफा सुग्घर देखिन्थे। गाउँमा हामी घाम अस्ताउनु अघि नै बास माग्न पुगेका थियौं। प्राय हरेक घरबाट हामीलाई देखेपछि भूरा र महिलाहरू भेला भए। तिनीहरूले हामीलाई अनौठो ढंगले हेरेर परिचय मागे। पिल्लीले दोभाषेका रूपमा काम गरी हाम्रो परिचय सुनिसकेपछि तिनीहरू केही आश्वस्त भए। उनीहरूले हामीलाई बास दिने भए, तर साथमा एउटा समस्या पनि थियो। उनीहरू हामीलाई बस्न दिन्छन् तर खाना दिन सक्दैनन् रे भन्ने पिल्लीले सुनाई मलाई। उसको कुरा सुनेर म चिन्तित भए। हामीसँग पनि खानेकुरा केही थिएन। यता विशाखा भोक र थकानले पहेली देखिन थालेकी थिए। मलाई गम्भीर देखेर पिल्लीले भनी मसँग अलिकति तरुल छ, हिजै राति उसिनेको, त्यसलाई तताएर खाने। उसको कुराले मलाई देवतासँग भेट भएछै लाग्यो। तुरन्त खुशी व्यक्त गरे। पिल्लीले आगो बालेर को बासी तरुल तताएर लिएर आई। मलाई डर लाग्यो कतै विशाखालाई फेरि ज्वरो आयो भने के गर्ने, तर ऊ थाकेकी मात्र थिए। तिनीहरूले हामीलाई खाना दिन नसकेकोमा गहिरो दुःख मनाए। गाउँभरि अनिकाल परेको रहेछ र पुरूषहरू कन्दमूल खोज्न जंगलतिर गएका रहेछन्। ठूलो साँझ परिसकेपछि फट्याक फुटुक्क गर्दै मान्छेहरू भेला हुन थाले। अघि लोग्ने मान्छे विहीन देखिएको गाउँ अब भरिलो थियो। हामीलाई देखेर गाउँका लोग्ने मान्छेहरू आश्चर्यचकित भएका थिए। हाम्रो परिचय विस्तारपूर्वक पिल्लीले दिए। पिल्ली चुप भएपछि उनीहरूले पनि केही बोले। उनीहरू कुरा गर्दा गर्दै आपसमा हाँसे पनि भरे सुत्ने बेलामा पिल्लीले पनि यस घरमा सबैलाई आफ्नो ठाउँ रहेनछ, एकै ठाउँमा आइमाई लोग्ने मान्छे सुत्नु अशिष्ट हुने भएकाले यस घरमा बाबु छोरा छिमेकीकोमा सुत्न जाने भए। हामी यस घरमा आइमाईसँग मिलेर सुत्नु पर्ने भयो। पिल्लीको कुरा सुनेर मनमा खुशी पनि दुःख पनि सँगसँगै लाग्यो। एउटा पाहुना आउँदा पाहुनाका लागि घरै छान्नु पर्ने कति गरीबी र दुःखपूर्ण थियो जीवन, र कति शिष्ट सभ्य र इमान्दार थिए ती पुरूषहरू जो नारीको सम्मान र कदर गर्न राम्ररी जान्दथे। त्यस घरमा आइमाईहरू रातिसम्म पनि कुरा गरिरहेका थिए, भारी मिलाइरहेका थिए। कतै जाने तयारी गरे झैं लाग्थ्यो। देख्दा भाषामा कठिनाईले गर्दा तुरन्त केही सोध्न सकिन। तिनीहरूले पिल्लीसँग कुरा गरिरहेका थिए। पिल्ली पनि टाउको हल्लाइरहेकी थिए। बिहान अध्यारोमा उठे तिनीहरू।

0: हाम्रो पनि निन्द्रा खुल्यो। पिल्लीले भने त्यो गाउँका धेरै आइमाईहरू तीर्थ गर्नका लागि सिद्धाश्रमतिर जान लागेका छन्। गाउँ ठूलो अनिकालमा परेकाले त्यो तीर्थ गएर सबैजनाले वर माग्ने विचार रहेछ। पिल्लीको कुरा सुन्दा मलाई निकै खुशी लाग्यो, उत्साह पनि। तर झट्ट विशाखालाई सम्झे, विचारा त्यो हिँड्न सक्दिन, फेरि सिद्धाश्रम कता हो, कति टाढा छ त्यो? मैले यो कुरा सोध्न लगाए पिल्लीलाई। उनी त्यसले सिद्धाश्रम यो देशको एउटा महातीर्थ रहेछ, मनका इच्छाहरू पूरा होस् भन्ने कामना गर्दै मानिसहरू हरेक वर्ष त्यहाँ भेला भएर स्नान तथा पूजा गर्दा रहेछन्। खास गरी नारीहरूको भीड़ राख्छ र त्यहाँ देश विदेशदेखिका राजा रानीहरू र देवता जनताको ठूलो भीड़ राख्छ रे। अनि उसले उनीहरूसँग दोहोर्याएर सोध्दै भने, त्यो तीर्थस्थलको धेरै नजिक रहेका छौ हामी, यिनीहरू भन्छन् अहिले गएर भरे बेलुकै फर्केर आउने अरे। त्यो सुनेर खुशी लाग्यो। मैले विशाखालाई भने, विशाखा त के भन्छेस, बाटै बाटो यत्रो ठूलो तीर्थ हुँदाहुँदै यसलाई नागेर हामी द्वारिका कसरी जानु, तेरो स्वास्थ्यले के भन्छ? उसले भने, जतै भए पनि एकातिर त हिँड्नै परेको छ, बिस्तारै बिस्तारै तीर्थ हुँदै जाउँ द्वारिका, हेरौं त्यहाँको रमाइलो पनि। हामीलाई केही सिद्ध गराउनु छैन, तैपनि हेरौं न अरूको सिद्धि प्रक्रियाहरू। अनि हामी पनि तिनीहरूसँग सिद्धाश्रम जाने भयौं। पिल्लीले यो कुरा तिनीहरूलाई सुनाउँदा खुशी भए। उनीहरू पनि सारा गाउँ जागिसकेको र नबिम्झिने भाकामा गीत भजन केही गाइरहेका पुरूषहरू पनि उठिसकेका थिए। भुइँमा उज्यालो खसिसक्दा एउटा सानो सानो लड्को गाउँबाट बाटो लागिसकेको थियो। यस यात्रामा केही बलिया युवकहरू पनि साथै थिए। पिल्लीले भने, त्यो तीर्थमा राम्रा राम्रा अविवाहित युवतीहरूको हरण पनि हुन्छ रे, त्यसैले आफ्ना छोरी बहिनीको सुरक्षाका लागि तिनीहरू साथै हिँडेका। मलाई पनि पहिलेदेखि नै अचम्म लागेको हो, यस्ता कुरा सुन्दा कस्तो पुरूष सभ्यता हो यो भारतवर्षमा। नारीहरूलाई कति अरक्षिता बनाएर राखेका यिनीहरूले, नारीको इच्छा र स्वीकृतिको कुनै अर्थ छैन। बलियो पुरूषले चाह्यो भने जबरजस्ती अपहरण गरेर पत्नी बनाउन पाउने, वीर र बलियाहरूका लागि नैतिक बन्धनको व्यवस्था गर्न नसकेको कस्तो कमजोर सभ्यतामा छौं हामी। झट्ट दिमागमा आयो, यदि हामी पनि श्रृंगार विहीर कौपिनधारी सन्यासी जस्ता नभएका भए कति ठाउँमा कतिचोटि बलात्कृत भइसक्थ्यौ होला। यो सोचिसक्दा मन कस्तो आतंकित भएको। एकैछिन, हाम्रो तीर्थयात्रीको एक लड़कोमा गीत हो कि भजन हो? सबैजना एकै स्वरले गाउँदै हिँडिरहेका थिए। हिँडाइको गति छिटो थिएन, त्यसैले मैले अनुमान गरे साह्रै टाढा रहेनछ क्यारे। बाटामा अरूतिरबाट आएका मानिसहरूको लड़को पनि मिसिँदै गयो। जति अघि बढ़्यो त्यति मानिसहरू यात्रामा थप्पिँदै गए। हामी मध्यान्नतिर भनिएको तीर्थमा पुग्यौं, छक्क परे म। हिँड्दा हिँड्दै हामी त समुद्रको नजिक पो आइपुगेका रहेछौ। कहाँदेखि बग्दै आएकी यमुना नदी समुद्रमा प्रवेश गर्दै रहेछन्। नदी र समुद्रको यसै मिलन स्थललाई तीर्थको रूपमा विकास गरिएको रहेछ। असंख्य मानिसहरूको भीड़ थियो। मन्दिरकामा देवीको स्थापना गरिएको रहेछ। सबैजना नदीमा स्नान गरी मन्दिरमा आई पूजा गर्दा रहेछन्। त्यसै भीड़मा मिसिएर हामीले पनि नदीमा स्नान गर्यौं र पूजाको तयारीमा लाग्यौं। गाउँबाट सँगै आएका मानिसहरू त भीड़मा कतै हराइरहेका थिए, तर हामी तीनजना भने छुट्टिएका थिएनौ। नदीको दुवै किनारमा असंख्य मानिसहरूको भीड़ थियो। यो मेला एक सातासम्म चल्छ भन्थे। अलिक एकान्त र पातलो ठाउँ खोज्दै नदीको दक्षिण बहावतिर निकै तलसम्म पुग्यौं। धेरै तल पुग्दा पनि मानिसको भीड़ घटेको थिएन। एक ठाउँ झुरुप्प निकै भीड़ थियो। त्यो भीड़मा खासै हल्ला खल्ला थिएन, झगडा जस्तो पनि लागेन। एउटै गाउँका मानिसहरूको समूह जस्तो लाग्यो। त्यही भीड़को नजिकबाट जान लाग्दा एकाएक कसैले सम्बोधन गरे जस्तो लाग्यो, राधा। म नराम्रो गरी तर्से। यत्रो दिनसम्म यो नाममा कसैले यसरी बोलाएको सुन्नु परेको थिएन। एक प्रकारले यो नामसँग विरत नै भइसकेकी म पानी छ्याप्पिए जस्ती भए। विशाखा बाहेक त्यो अपरिचित नाममा मलाई चिन्ने र बोलाउने को हुन सक्थ्यो? म राम्ररी पछाडि फर्कन पनि नभई एकदमै तर्सिएको आत्तिएको जस्तो स्वरमा बोली, विशाखा, राधा, हेर त कृष्णजी होइनन् बोलाउँदैछन् तलाई। विशाखाले आवाज र मेरा आँखा एकैचोटि कृष्णमा ठोक्किन पुगेका थिए। कल्पनै नगरिएको कुरा अचानक भयो भने मानिस लाटिदो रहेछ। म त स्तब्ध भए। मेरो शरीर मन र दिमाग केही क्षणका लागि शून्य भयो। एकोरो टोलाइरहेकी थिए। कृष्ण मेरै अगाडि उभिएर अत्यन्त प्रसन्न भई हाँसिरहेका थिए। केही बोल्नै सकिन कति बेरसम्म। त्यसपछि मेरा आँखाबाट अविरल आँसु बगिरहन थाल्यो। मैले कति प्रयत्न गर्दा पनि थामिन सकेनन् आँसु। मेरो त्यो अवस्थाले विशाखा र पिल्ली दुवै चिन्तित भए। म उभिएकै ठाउँमा थुचुक्क भुइँमा पालुवा माथि बसेकी थिए। आँसुको अनियन्त्रित बहावले मलाई नै पीर लागिरहेको थियो। शरीरको सबै पानी आँखाबाटै बगेर सकिने हो कि भन्ने पनि भएको थियो। वातावरण सुनसान थियो। वरिपरि यौ नर नारी थिए, तर कोही बोलेका थिएनन्। सबै तमासे जस्ता थिए। मेरै अघि टुक्रुक्क बसेका कृष्ण मेरा आँखाका आँसु पुछिरहेका थिए र आफ्ना आँखालाई बेला बेला कम्छाले छोप्दै थिए। विचित्रको दृश्य थियो त्यो। भन्थे विशाखापछि कृष्णले दुवै कुममा समातेर मलाई उठाए र हातले डोर्याउँदै परतिर लिएर गए। म मन्त्रले लाटिएकी जस्ती भएर तिनका पछि पछि तानिँदै गइरहे। विशाखा भन्थे, कृष्णले तिमीलाई सम्बोधन गरेको देख्दा तिनका वरिपरि भएका नर नारी सबै चुपचाप भए। कसैलाई नदेखेको र तिमीलाई मात्र देखेको जस्तो गरी छिटो छिटो दौड़िएर तिमीतिर आए। तिनीहरू तिनको अनुहार अनौठो र आश्चर्य मिश्रित देखिन्थ्यो। तिनले मलाई पनि देखेनन्, मतिर हेर्दा पनि हेरेनन्। तिमी त लाटिएकी थियौ, तन्द्रा अवस्थामा पुगेकी थियौ तिमी, तर कृष्ण पनि यस संसारमा थिएनन्। तिमीहरू दुवै एकान्त भान्डैर वनका जस्तै भयौ। त्यस बेला कति बेरसम्म त म सामान्य अवस्थामा आउनै सकिन। तिनले मलाई धेरै परसम्म लगी एउटा बाडुवाको ढिस्कोमा राखे। छेउमै बसेका तिनले मेरा औंलाहरू खेलाए, मेरो कपाल, निधार, गाला, हत्केला मुसारे। तिनका आँखाबाट पनि आँसु बगिरहेको थियो। यो स्थितिलाई विस्तारै बुझ्दै आए कि मैले छेउमा साक्षात कृष्णलाई नै पाएकी थिएँ। मनमा कुराको लुडो परेर आयो। केही बोल्न खोज्छु, बोल्नै सकिन, केवल तिनलाई एकोरो हेरी मात्र रहेछु। कृष्ण नै हुन् कि होइनन् भनी तिनका हात निधार काँध हातले छामे। तिनी साँच्चै नै उनै थिए। कति समय बित्यो त्यहाँ हामीलाई थाहा भएन। बिस्तारै सामान्य अवस्थामा आए कि मैले आफूलाई केही समयमित बनाउँदै अलिक पर सारे। तिनी मुसुक्क हाँसे, तिमी होसमा आयौ राधा। केही भनिन मैले, बसेको ठाउँबाट उठे। विशाखा र पिल्लीलाई खोजे आँखाले। तिनीहरू पर बालुवामाथि हामीतिर फर्किएर बसिरहेका थिए। अलिक टाढा महिलाहरूको अर्को झुण्ड बसिरहेको देखे। सबै हामीलाई नै हेरिरहेका थिए। मलाई भित्र कहाँबाट अनौठो लाज पलाएर आयो। कृष्णले मलाई अघि लगाएर ती महिलाको झुण्डतिर लिएर गए। हामीलाई उनीहरूतिर गइरहेको देखेर सतर्क हुँदै बसेका तिनीहरू आआफ्ना ठाउँमा उठे। सबै स्वर श्रृंगारले युक्त थिए, अत्यन्त सुन्दरताले परिपूर्ण। तिनीहरू हाँस्दा पनि फूलका थुङ्गाहरू भुइँतिर खसे झै लेखिन्थे। लस्करै उभिएकी आठवटी महिलालाई अरू सयौं थुप्रै महिलाले घेरेका थिए। कृष्णले तिनीहरूका नजिक लगेर उनीसँग परिचय गराए। सबैका अघि मेरो नाम उच्चारण गर्दै उनले भने, मैले सधैँ सम्झिरहने राधा यिनै हुन्। यिनकै खोजीमा मैले भारतवर्षका कैयौं तीर्थहरू महिनौदेखि घुमिरहेको छु र लहरै उभिएकी आठवटी नारीहरूतिर इशारा गर्दै एक एक जनाको परिचय दिँदै गए। रुक्मिणी, सत्यभामा, जाम्बवती, कालिन्दी, नाग्नजिती, सत्या, सती र लक्ष्मणा, यी सबै उनका पत्नी थिए। तिनीहरू सबैले पालै पालो मलाई नमस्कार गर्दै अगालो हाले। म तिनीहरूको व्यवहारले अलमल्ल परे। मैले पनि विशाखा र पिल्लीलाई बोलाएर तिनीहरूसँग परिचय गराए। कृष्णले विशाखालाई पनि हातमा समातेर केही पर लगी निकै बेर कुरा गरे। विशाखा खुशीले पागल जस्ती भएकी थिए। एकाएक त्यसको शरीरमा अमृतको वर्षा भए चाहिँ स्वच्छन्दता र सुन्दरता थपिएर आयो। मलाई त्यसै विश्वास बढ़ेर आयो। त्यो तीर्थ साँच्चैको सिद्धाश्रम नै रहेछ जस्तो लाग्यो। चिताएको कुरा त्यसै तीर्थमा प्राप्त भएको थियो। धेरै बेर लगाएर स्नान पूजापाठ गरियो। स्नान गर्न लुगा खोलिएका बेला मैले मुसुक्क हाँसेर कृष्णलाई भने, आज त लुगा लुकाउँदैनौ होला नि। तिनी पनि वज्रकै कृष्ण जस्तो मोहित पार्नु हाँसो मुस्कुराए। ओठले तर बोलेनन्। तर तिनले स्नान गरूञ्जेल पर अघि मलाई बसाएकै बालुवाको थुम्को माथि बसेर मुराली बजाइरहे। कृष्णको यो मुरलीको धुनले सारा वातावरण नै संगीतमय भएको थियो। स्नान गर्न लागेका सबैजना साह्रै खुशी देखिन्थे। तिनको प्रसन्नता अनौठो लागेको थियो। मलाई तिनीहरूकै अघि कृष्णले मसँग यस्तो अनौठो व्यवहार गर्दा पनि तिनीहरूमा ईर्ष्या र डाहा जस्तो केही देखिएन। बरू अनौठो आत्मीयता उब्जिएको थियो। सबैजना मेरै वरिपरि मेरै समीपमा हुन चाहन्थे। कृष्ण फर्कदा म र रुक्मिणी एउटा रथमा थियौं। विशाखा, पिल्ली र अरू कृष्ण पत्नीहरू अरू विभिन्न रथमा थिए। त्यस तीर्थमा द्वारिकाबाट ठूलै भीड़ आएको रहेछ। फर्किँदा रथै रथको ताती जस्तो देखिन्थ्यो। धेरै टाढासम्म रथले उडाएको धूलोले आकाशै कुइरी मण्डल लगाएको थियो। टाढै रहेका द्वारिका त्यहाँबाट दिनभरि जस्तै दुगुरी रह्यो। रथ बीच बाटामा केही समय विश्राम गरी घोडालाई दाना पानी खुवाइयो। हामीले पनि केही केही फलफूलहरू खायौं। मन हर्कले भरिएको थियो। कैयौं वर्षपछि आज तिनलाई भेटेकी थिए। तिनी त उस्तै थिए। राम्रा लुगा, कपड़ा र गहनाले अझ सुन्दर देखिएका। कृष्ण रूप र उमेरले खासै फरक थिएनन्। तिनका अनुहारको हाँसो यति मोहक थियो जसले मलाई कैयौं वर्ष अगाडि भण्डार वनको एकान्तमा शिथिल राचाल बनाएको थियो र तिनले मलाई बोक्नु परेको थियो। साँझ पर्दा हाम्रो रथ एउटा ठूलो स्वागतद्वारबाट नगर प्रवेश गर्यो। अग्ला अग्ला भवनहरू, चौडा सड़क, सफा वातावरण, शान्त र सुन्दर परिवेश, घोडामा, गाडामा, रथमा मानिसहरू हिँडिरहेका, असंख्य पैदलीहरू कामबाट फर्किरहेका थिए। सबै व्यस्त देखिन्थे। अनुहारमा थकान मिसिएको प्रसन्नता र खुशी देखिन्थ्यो। ठूला ठूला पसलहरू थिए, व्यापारीहरू साँझमा पनि व्यस्त देखिन्थे। नगरमा साँझमा रमणीहरू भ्रमणमा निस्किएका थिए। झुण्ड झुण्ड कृष्ण मलाई नगरको विशेषता बताइरहेका थिए। द्वारिकाको चर्चा सुनेर टाढा टाढा देश विदेशदेखि मानिसहरू आएर बस्न थालेका थिए। भारतभरिमा द्वारिका नै सबैभन्दा अनौठो राजधानी बनेको चर्चा थियो। कतिले त यो नगरी मानिसले बनाएकै होइन, तान्त्रिक साधना गरेका कृष्णले जिन्हको प्रयोग गरी एकै रातमा खड़ा गरेका हुन् भन्थे। कतिले भन्थे यो नगर निर्माण गर्न वर्षौं लागेको छ। देश विदेशका एकभन्दा एक महान कलाकारले आफ्नो कलाको निखार देखाएका छन्। जे होस्, अरबौं खर्च भएको अनुमान हुन्छ। नगरलाई हेर्दा द्वारिकालाई देखेपछि हिजो अस्ति हामीले बाटोमा भोगेका दुःख र समस्याहरू सबै मिथ्या जस्तो लाग्यो। कि त द्वारिका सपना हो, कि त गाउँको दुःख सपना हो, सोचे मैले। देश एउटै भए पनि राजधानी मात्र सुरक्षित र सुविधा सम्पन्न बनाई गाउँको विकासको कुनै धारणा नै नबनाउने समय थियो। गाउँले जनताले तयार गरेका अन्न कपड़ा फलफूल गोरस आदि भोग गरेर बस्ने नगरले तर गाउँका निम्ति केही पनि लगानी गर्दैनथ्यो। गाउँलेहरूमा पनि त्यो हक हाम्रो हो भन्ने चेतना थिएन। राजाको उर्दी एकोरो मान्ने र आफूलाई राजाको दासको रूपमा स्वीकार गर्ने परम्पराले ग्रसित थियो गाउँ। राज्यको जनताप्रति कुनै उत्तरदायित्व थिएन, जनताको एकोरो भक्ति भावना मात्र थियो राज्य प्रति राजा प्रति। नगरमा प्रवेश गरेपछि विस्तारै रथहरू विभिन्न दिशातिर लागे। निकै टाढा पुगिसकेपछि एउटा रथले मात्र हामीलाई पछ्याइरहेको थियो, जुन रथमा विशाखा र पिल्ली बसेका थिए। अझ धेरै बेर यात्रा गर्यौं। नगर साह्रै ठूलो थियो जस्तो लाग्यो। जति भित्र पस्यो त्यति सघन र विचित्र निर्माण देखिन्थ्यो। सड़कका बीचबीचमा शालिखहरू, मन्दिरहरू, फूलबारीहरू सजिएका थिए। सबै भवनहरू दीपावलीले सिंगारिएका र छलल्ल बलिरहेका देखिन्थे। रातमा सम्पूर्ण आकाशमा तारा जति सबै द्वारिकामै उत्रिए जस्तो लाग्थ्यो। रथ एउटा भव्य महलको अगाडि पुगेर रोकियो। कृष्णले भने, राधा आइपुग्यो तिम्रो महल, ओर्ल। उनको कुराले म छसंग भए। के भनेका तिनले, कसरी मेरो महल? तर झट्ट सम्झना आयो। शशिकलाले एक दिन द्वारिकाबाट फर्केर भनेकी थिए, कृष्णले तेरो नाममा एउटा राधा भवन नै बनाएका रहेछन्, त्यहाँ कोही बस्दैन, कृष्ण मात्र बेला बेला एक्लै त्यहाँ गएर समय बिताउँदा रहेछन्। मैले एकपल्ट पुर्लुक्क कृष्णको अनुहारमा हेरे, तिनी अनौठा देखिए। तिनी दम्भी, खमण्डी, विजयी जस्ता थिएनन्, तिनी त अत्यन्त साधारण र सहज जस्ता देखिए। मैले सोचे कि मैले रिसाएका कृष्ण थिएनन्, तिनी त अनौठा र माया लाग्दा थिए। तिनका अनुहारमा कृत्रिमता र सम्पन्नताको दम्भ खोजी हेरे थिएन, त्यहाँ केही पनि थिएन। मलाई बिर्सिएर, एकै पल्ट पनि नसम्झिएर लगालग हजारौं आइमाईसँग विवाह गर्ने कृष्ण के यिनै हुन् त? तिनलाई देखेर म अलमल्ल परे। अघि तीर्थमा कति सहजै तिनले लश्करमा उभ्याएर आफ्ना आठवटी पत्नीसँग कुनै संकोच बिनै परिचय गराएका थिए, अहिले त्यस्तै निसंकोच तिनले भने, राधा आइपुग्यो तिम्रो महल। यो कसरी मेरो महल? मलाई किन महल? म कृष्ण कि को हुँ र महल? के उनले मलाई पनि पत्नी बनाउन लागेका हुन्? भित्र कता कता छट्ट रिस जस्तो पलाएर बिलाई पनि हाल्यो। तर बिस्तारै रथबाट ओर्ले, मेरो पछि पछि रुक्मिणी पनि ओर्लिन्। बाटाभरि मैले रुक्मिणीसँग केही कुरा गर्न पाइन। कृष्णले नै एकोरो अनेक कुराहरू एकैचोटि भन्न खोजिरहेका थिए, तर ती कुराले सिलसिला मिल्न पाएका थिएनन्। रुक्मिणी स्थित प्रज्ञ जस्तो हाम्रा कुराहरू सुनिरहेकी थिइन्। तिनमा कुनै प्रतिक्रिया थिएन, अनुहारमा कुनै रिस, दाहा, ईर्ष्या जस्तो पनि थिएन। मानौ यहाँ केही भइरहेको छैन, सबै स्वाभाविक छ। कृष्ण अघि अघि म विशाखा र पिल्ली बीचमा तथा सबैभन्दा पछि रुक्मिणी भएर महलमा प्रवेश गर्यौं। भोलिपल्ट बिहानै कृष्ण आइपुगे। म उठीवरि प्रान्त कर्म सिद्ध्याएर घरको पूर्वी वार्तलीमा उभिएर सूर्य स्नानका निम्ति प्रतीक्षा गरिरहेकी थिए। कृष्ण अघि कतिखेरदेखि मेरो पछि चुपचाप उभिएर मलाई हेरिरहेका रहेछन्। कोही मेरो छेउमा भएको आवाज पाई फर्केर हेर्दा छेउमा थिए उनी। ससंग भएर तर्से पनि उनी हाँसिरहेका थिए अत्यन्त प्रसन्न मुद्रामा। के गरू, कसो गरू, के बोलू भए एकछिन म अल्म लिएको थाहा पाएर तिनले मेरो बायाँ हात समातेर बालकलाई जस्तै डोर्याएर घरभित्र हुले भने, राधा आज रातभरि म निदाएको छैन, तिमीलाई भेट्ने आतुरताले म अनिन्द्रामा छु। तिमीसँग एकान्तमा कति छ कुरा गर्नु, यत्रो वर्षको यो मनको भारी आज बिसाउन आए, तिमीलाई भेटी मसँग रिसाउन आए। उनले मेरो हात छाडेकै थिएनन्। सपेराका पछि डोरिएको बिन जस्तै म लुरु लुरु उनका पछि लागिरहे। उनी मलाई महलको भ्रमण गराउँदै थिए। त्यसका चोटा कोठा बरण्डा शौचालय स्नानगर अन्तपुर सबै देखाउँदै थिए। मैले जीवनमा कल्पनै नगरेका सुख सुविधाले युक्त थियो त्यो भवन र सबैभन्दा अचम्म त मलाई त्यस भवनको सफा सुग्घरमा लागेको थियो। त्यत्रो महललाई सफा गर्न कति मान्छे लाग्दा हुन् र त्यो कति बेला तिनले त्यो काम गर्दा हुन्। भवनको केही भाग घुमिसकेपछि तिनले भने, राधा तिमी थाक्यौ जस्तो लाग्यो, भो छोड, बाँकी भाग अरू दिन हेरौंला। तिमीलाई यस भवनको सम्पूर्ण भाग देख्न धेरै दिन लाग्नेछ। यसको विशेषताले नै तिमीलाई अल्प ल्याउने पनि छ। आऊ हिँड, तिमीलाई खास तिम्रो शयन कक्ष देखाउँछु। म त लाटिएकी थिए। तिनीले के भनिरहेका थिए बुझ्न छाडेकी थिए। तिनी जिस्कदै थिए कि मलाई उल्ल्याउँदै थिए कि भित्र मनबाटै केही भनिरहेका थिए कि म त्यसै लाटिएकी थिएँ। एउटा अत्यन्त सुन्दर कोठामा प्रवेश भयौं। चारैतिरबाट त्यसमा उज्यालो र हावाले प्रवेश गरिरहेको थियो। सारा भवन भन्दा अलग्गै कतै आकाशमा छुट्टै भएको भान हुन्थ्यो त्यो कोठा। कोठा अत्यन्त राम्ररी सिंगारिएको थियो। ताजा फूलहरू थिए। फूलदानीमा पलङ अत्यन्त कलात्मक थियो। त्यसमाथि बिछ्याइएका कपड़ा तन्नाहरू सुन झैं चम्किला थिए। श्रृंगारका लागि चाहिने अनेकौं सामग्री थिए। कोठा अनौठो सुगन्धले पर्याप्त थियो। त्यो कोठामा प्रवेश गरेपछि मन त्यसै त्यसै उमंग र जोशले भरिए जस्तो भयो। मनमा कैयौं दिन देखेका बोझहरू उत्रिएका थिए। कृष्णलाई छेउमा देखेर त्यस्तै रमाउनु नाच्नु गाउनु जस्तो लागेको थियो। उनले नभने खुशीले उफ्रिँदै म पलङमाथि बसे। एक क्षण शरीरलाई छाडिदिए पलङमा बालक रमाए जस्तै रमाएछु एकाएक त्यहाँ। त्यो कोठामा प्रवेश गरेपछि वास्तवमा मैले आफूलाई नै बिर्सिएकी थिएँ। तर त्यहाँ मलाई कृष्णले धेरै बेर राखेनन्। उनले भने, राधा हिँड। म उठेर उनको पछि लागे। भने, त्यो कक्ष तिम्रो शयन कक्ष हो। जहाँ पुगे पनि तिमीलाई सारा मनका पीर व्यथा थकान र समस्याको विस्मृति हुन्छ र जीवनको आनन्द र रमाइलो अनुभूति मात्र हुनेछ। तिमी रातभरि राम्रा राम्रा सपनाहरू देखेर निदाउने छेउ। वास्तुशास्त्रको सबै विधि प्रयोग गरी निर्माण गरिएको छ यो कक्ष। त्यसैले यहाँ पछि सक्दा मान्छेको मन नै अर्कै हुन पुग्छ। तिमी अर्को एउटा यस्तो कक्षमा पुग्यौ जहाँ दुईजना मात्र आरामले बस्न सक्ने तर खुल्ला र फैलिएको थियो। कसैले कुनै प्रकारले बाधा पुर्याउन नसक्ने र दुईजना भन्दा बढ़ीलाई बस्ने फर्निचरको प्रबन्ध थिएन त्यहाँ। त्यहाँ प्रवेश गरेपछि उनले भने, राधा तिमी थाक्यौ होला, बस यहाँ। तिनी पनि बसे अर्को आसनमा। उनी मेरा अगाडि पर्ने गरी बसेका थिए। जतैपट्टि आफ्नो टाउको घुमाउन खोजे पनि उनी आफ्नो अघिबाट ओझेल पर्दैनथे। मलाई अचम्म लागिरहेको थियो। कसरी बनेको होला यो कोठा पनि? कसै गर्दा पनि आफू अघि बसेको मान्छे आँखाको ओझेल नपर्ने गरी कस्तो गणितीय आसन थियो त्यो होला? उनी एकोरो मलाई नै हेरिरहेका थिए। केही क्षणपछिदेखि म पनि पूरै लाटिएछु। कति बेरसम्म हो हामी दुवै एकअर्कामा हराइसकेका छौं। म बिउजे कि जस्ती भए। कृष्ण लाटिएकै थिए। अनौठो थियो तिनको अनुहार, तिनको रूप, सौन्दर्य, सम्पन्नता, नाम, ख्याति, शक्ति सबै कुरा त्यहाँ अनुपस्थित थिए। त्यहाँ त एउटा लाचार साधारण युवकको दयनीय अनुहार पो उपस्थित थियो। कृष्णको त्यो अवस्था साह्रै दयालाग्दो थियो। मनमा नमिठो तितो पलाएर आयो। कतैबाट तिनको शिर आफ्नो काखमा राखेर माया गरू फकाऊ जस्तो लाग्यो। फेरि एकछिनमा तिनीसँग छनक्करी सुत्यो। किन तिनले आज यस्तो अनुहार बनाउनु पर्यो? किन तिनले आज मेरो अघि एउटा दयनीय पुरूष भएर प्रस्तुत हुनु पर्यो? यो सबै कुराको रचना उनले गरेका होइनन्। म त यिनैलाई प्रतीक्षा गरेर बसेकै थिए नि। मनमा पलाएको दया पनि छर्को जस्तो लागेर कतै बिलायो। कृष्णको एक राईलाई झस्काउँदै भने, कृष्ण तिमी त केही बोल्नै छोड्यौ। यति लामो मौनता दिगदार लाग्दो भएन? तिनी झस्केरै सतर्क त भए, मुसुक्क हाँसे, तर केही बोलेनन्। जति जति उनलाई देख्थे मलाई पूर्व स्मृतिहरूले थिद्दै ल्याउँथे। कृष्णको मेरा प्रति अझै पनि भावना उस्तै पाएर मनमा पहिला खुशी र त्यसपछि भयानक दुःख लाग्थ्यो। रिस पनि उठ्थ्यो। भने, कृष्ण तिमीले भण्डीर वनको एकान्त वृक्षका फेदमा जुनेली रातको मधुर प्रकाश ताप्दै मेरो शिर आफ्नो छातीमा टाँसेर भनेका थिएनौ, एक अर्कामा फर्क गर्न सिकाउनुपर्छ। एउटाका निम्ति अर्काले मर्न सक्नुपर्छ। प्रेम भन्नु नै आफूले आफैलाई बिर्सि आफूलाई अरूमा पाउनु हो भनेको थिए। तर के तिमीले आफ्नो भनाईको सम्मान गर्यौ त? आफ्नो विचारको इज्जत गर्यौ त? यो प्रश्न गरिरहँदा म भावुक भएकी थिएँ। पूरा वाक्य पनि निस्कन पाएन राम्ररी। म बोल्न थालेपछि कृष्ण पनि गम्भीर भएका थिए, तर ती बोलेका थिएनन्। मैले नै मनको भडास पोख्न थाले। जीवनका सारा विषयहरू त्याग गरेर केवल तिम्रै नाम मात्र एकोरो जपिरहेर वर्षौं पर्सकी बसे म वस्त्रमा। पुरूषहरू जहाँ जहाँ पुगे पनि तिनीहरूले फर्की आउनुपर्छ। एक दिन आफ्नै घरमा भन्ने पुरानै भए पनि एउटा विश्वासले मलाई सम्झाइरहेको थियो, तर तिमी कति निष्ठुरी थियौ। तिमीले ती सारा पुराना मान्यताहरू विश्वासहरू सब भत्कायौ। तिमीले त्यस समाजलाई, त्यस भूमिलाई, त्यहाँका माताहरूलाई, तिम्रा बाल सखाहरूलाई कसैलाई पनि एउटा साधारण धन्यवादसम्म दिन सकेनौ। तिमी स्वार्थी र आत्मकेन्द्रित सोचले व्यक्तिगत उन्नति त गरेछौ, खुशी लाग्यो, तर के तिमी खुशी छौ? अह, मैले देखिन तिमीलाई खुशी। तिमी त एकदमै खाली छौ कृष्ण, एकदमै खाली। मेरा कुराले तिनी झन भावुक र मौन बने भने बुझ्यौ मैले आफूलाई यस जीवनमा यस शरीरका माध्यमबाट तिमीलाई बोकी हिँडेकी थिए। मलाई आफ्नै शरीरका कोष कोषमा तिम्रो अनुभूति हुन्थ्यो। तिम्रो प्रतीक्षा गरेर बसिरहँदा पनि मनमा छुट्टै छटपटी थिएन, त्यस्तो छटपटी थिएन। तिमी कहीँ टाढा नपुगेको र मसँगै भइरहेको भान हुन्थ्यो। हिँड्ने बेलामा तिमीले वचन दिएका थियौ, कम्तीमा महिनाको एकपल्ट भेट्नेछु, त्यो सकेनौ भने केही पत्र लेख्नेछु। क्रान्तिकाल थियो, सधैँ युद्धमा व्यस्त भयौ, तर जब तिमीले युद्ध जित्यौ त्यही क्षणदेखि मैले तिमीलाई हारेछु कृष्ण। तिम्रो जीतमा मलाई भएको खुशी आफै हारेको उत्सव पो भएर रहेछ। तिमी कसरी यति स्वार्थी, कठोर र निर्दयी भयौ होला मैले कहिल्यै बुझ्न सकिन। म बोल्दा बोल्दै निकै भावुक भएछु, आँखा बग्न थाले आँसुमा। तर मलाई यति बोल्नु थियो, यति बोल्न मन थियो, सबै कुरा भनिसकेर रित्तिनु पनि त थियो। एकपल्ट पनि वस्त्र फर्केनौ तिमी, मलाई त्यहाँ एक्लै छाडी राखेर हिँडेका तिमीले एकपल्ट पनि फर्केर हेरेनौ हगि। तिमी त सांसारिक भएका थियौ, तिम्रा नजरमा अनेकौं रूपहरू परिरहे होलान्, तर म त तिम्रै निम्ति फुलेकी फूल थिए नि एक्लै गोकुलमा। तिमीले कसरी फुल्न सक्यौ कृष्ण, कसरी सम्भव भयो? के तिम्रो मन कागजको छ, जहाँ जस्तै जे लेखिदिए पनि हुन्छ? कि मैले तिम्रो मनमा केही लेख्न सकेकी थिइन? जति बोल्यो त्यति बोल्न मन लाग्दै आउँदै थियो, भन्न सकेको स्वाद पनि लाग्दै थियो, जित्दै गरेको आनन्द पनि आउँदै थियो। सारा हारलाई आज जित्न पाएको बोध भएको थियो। तिनको अनुहार साह्रै नै दयनीय जस्तो भयो। अपराध स्वीकार गरेको व्यक्ति चाहिँ शिर झुकाएर बसिरहे। धेरै बेर बिस्तारै बोले तिनी, कहीँ टाढाबाट आएको आवाज जस्तो थियो त्यो। राधा, तिमीले भनेका सबै कुराहरू साँचा हुन्। तिमीले दुखाएको चित्त पनि स्वाभाविक हो। तिम्रा प्रत्येक प्रश्नको कठिन भन्दा कठिन उत्तरको अपेक्षा गर्दछन्। तर हेर, व्यवहारिक जीवनमा आफ्नै कठिनाईहरू हुँदा रहेछन्। म पनि त तिमीसँगै नाची खेली हिँडेको मान्छे थिए नि, मलाई तिमीमा भन्दा बढ्ता के नै जिम्मेवारी थियो। एक अर्का ममाथि बज्रिन आएको इतिहासको काली लाग्दो बोझ उठाउनु पर्दा मैले आफूभित्रको आफ्नै इच्छा, रहर र रुचिलाई जानी जानीकन थिच्दै जानु पर्यो। तिमीलाई मनको केन्द्रमा सुरक्षित राखी राखी पनि मैले आफ्नो जिम्मा आएका कामहरू गर्दै जानु पर्यो राधा। मलाई ठूलो सांसारिक बाध्यताले थिचेको थियो। मैले भने तिम्रो सांसारिक बाध्यतालाई सम्पूर्ण वज्रवासीले बुझेका थिए। त्यसै भएर तिम्रो सहयोगमा सारा वज्रवासी युवा युवतीले आफ्नो प्राणको बाजी थापेका थिए। त्यही अभियानमा मेरी प्रिय सखी सुशीलाले त वीरगति नै प्राप्त गरी। तिम्रा छापामार सेनामा सबैभन्दा धेरै त वज्रवासी युवा युवती नै थिएनन् र मैले वज्रवासीको त्यो गुणगानलाई कहाँ बिर्सिएको छु। मैले ती सबै युवाहरूलाई मेरा स्थायी सेनामा भर्ती गरी जागिरे बनाइसके। तर तिमीलाई एक झलक देख्न इच्छा लिएर पर्खी बसेका बुढाबुढीहरू पनि कति छन् वज्रमा, तर तिमीले तिनीहरूलाई कहाँ सम्झ्यौ? उनी बोलेनन् केही छेड। मामा कंसको वधपछि विद्या अध्ययनका लागि जानु पर्यो। त्यहीबाट फर्की आउन साथ जरासन्तले आक्रमण गर्यो। उसको विशाल सैन्य शक्तिका अघि हाम्रो अव्यवस्थित र अन्योलग्रस्त सेनालाई परिचालन गर्नु सजिलो थिएन। तैपनि जरासन्तको पटक पटकको आक्रमणलाई हामीले झेलिरह्यौं र त्यसलाई हराउँदै फर्काइरह्यौं राधा। जरासन्तले एकपल्ट होइन 17 पल्ट आक्रमण गर्यो। तिमी कल्पना गर त, एउटै शत्रुले बारम्बार शक्ति सञ्चय गर्दै 17 पल्टसम्म आक्रमण गरिरह्यो भने त्योसँग जुझ्न कति मेहनत गर्नु पर्यो होला। जरासङ्घको यस युद्धमा अल्झिनु परेकाले मैले त्यति नै चाहना पनि वज्रमा आउन सकिन। त्यही मेरो व्यस्तताले गर्दा मैले पटक पटक तिमीलाई मथुराका निम्ति निमन्त्रणा गरे, तर तिमीले मेरो निमन्त्रणालाई अस्वीकार गर्दै मलाई वज्रमै पर्खी बस्यौ। तैपनि अब चाहिँ जानु पर्ला भन्दा भन्दै जरासङ्घकै पीरबाट राजधानी नै सुरक्षित ठाउँमा सार्नु पर्ने भयो। त्यसैले यो समुद्र किनारमा नयाँ राजधानी निर्माण कार्यमा कैयौं समयसम्म व्यस्त हुनु पर्यो। मलाई यति धेरै जिम्मेवारीले थिच्दै लगेका थिए कि त दिनदिनै झनझन अप्ठ्यारो भासमा डुब्दै जाँदै थिए, तर मलाई माथिबाट हात दिएर तान्ने कोही थिएन। तिम्रो मलाई कत्रो आशा थियो, तर तिमी पनि साधारण युवती जस्तो घुर्काएरै बसिरह्यौ। तिनका कुराले म कता कता विश्वासीय झैं भए। तिनी भन्दै थिए, यत्रो ठूलो संकटका बेला मलाई पनि त आफ्नै मनको साथीको खाँचो थियो नि। जन्मैदेखि युद्ध शिरमा बोकेर आएको र मृत्युको करालतासँग तर्किँदै बचाइएको म तिमी जस्तो सजिलो र शान्त जीवनमा हुनै कहाँ पाएर राता जुन दिन थाहा भयो कि म नन्द बाबा र यशोदा माताको छोरो होइन, तिमी कल्पना गर्न सक्छौ त्यो दिन ममा के भयो होला। कुनै पनि हुर्केको युवाले आफूले सबैभन्दा अन्तिम चिनेका बाबुआमा मानिएकाहरू बाबुआमा होइनन् मात्र पालनकर्ता हुन् दयाका सागर भन्ने थाहा पायो भने त्यसलाई कस्तो होला। यो कुरा संसारका कुनै पनि सनातहरूले बुझ्न सक्दैनन्। जसले मलाई आफ्नो स्थानपान गरायो, पाता कस्यो, मही खायो, सजायो, नचायो, ती सबै कुराहरू कर्तव्य निर्वाह र म प्रति दयाभावले गरिएका व्यवहार मात्र थिए भनी जान्दा कस्तो होला। तर म एक दिन साँझमा गाउँको किनारको फरको फेदमा गर्ग ऋषिका मुखबाट निस्केका वाक्यले सुधा माताको काखबाट कुनै बलवान राक्षसले टिपेर भुइँमा पछारे झैं भएको थिए। त्यो दिनदेखि मेरो अगाडि अन्धकारतिर भाँसिँदै गएको साँगुरो गोरेटो मात्र थियो जीवन। त्यस साँगुरो गोरेटोबाट अन्धकार भविष्यतिर हिँडिरहँदा पनि जुनकिरी जस्तो सानो धिप्तिपे बल थियो मनमा तिमी नै, तर कालान्तरमा तिमी पनि निप्दै गयौ राधा। जब तिमीले मेरा हरेक निमन्त्रणालाई अस्वीकार गर्दै गयौ अनि मैले जीवनमा एक्लो र महा एक्लो यात्राको मार्ग स्वीकार गरे, मैले घाँटी साफ गर्दै भने तर द्वारिका निर्माण भइसकेपछि र राजधानी सुरक्षित भइसकेपछि त तिमी बस्न आउन सक्थ्यौ नि। मलाई लाग्न थालेको थियो तिमीले पूर्ण रूपमा अस्वीकार गर्यौ, तिमीले मलाई बिर्स्यौ, तिमी एउटा गाउँको सानो घेराभित्रै अल्म लियौ। सोचे केटाकेटी उमेरको हाम्रो प्रेमलाई वैशेख हुँदै गएपछि तिमीले सामान्य ठानेनौ र बिर्स्यौ, तर म भित्र त तिम्रो यति गहिरो छाप थियो कि त्यसलाई म कहिल्यै बिर्सन सकिरहेको थिइन। झन् यी युद्धहरूले त म भित्र तिम्रो त्यो निश्चल प्रेम र अनुहारलाई एना चाहिँ छर्लङ्ग उभ्याइदिएको थियो। सोच्ने गर्थे राधाले जे सोचुन् मेरो त आत्माको अमर छाप नै तिनै हुन्। राधालाई हृदयमा प्रेमको सिरानी लगाएर अब यात्रा गर्नेछु सांसारिक जीवनमा। साँच्चै भनेको राधा, तिमी भित्र रहेको रूपको यो दिव्यता, लज्जा, मुस्कान, धैर्य, हिँडाइको चाल, आँखा, शरीरको सुगठन र आवाजले सदा एकान्ततिर बोलाइरहन्थ्यो, म टोलाइरहन्छु अझै पनि यिनै कुरामा। सांसारिकता र बुद्धि सक्रिय रहेका बेला बाहेक म त यिनै कल्पना लोकमा हुन्थे। जहिले पनि मलाई साह्रै ठूलो आशा थियो द्वारिकाको त्यो उद्घाटनमा तिमी जसरी पनि आउँछौ। मेरो बहादुरी, उन्नति र सफलतालाई देखेर रमाउन, खुशी हुन तिमी आउने छेउ र मलाई अंकमाल गरेर बधाई दिनेछौ। मेरो निधारमा तिम्रा कोमल हत्केलाहरूले स्पर्श गरेर काखमा निदाउन दिनेछौ। मैले द्वारिकाको निर्माण गर्दै यो एउटा विशिष्ट महलको कल्पना गरेको थिएँ। सारा निर्माण कार्य समाप्त भइसकेपछि सम्पूर्ण समय आफै खटेर ज्यामी र कलाकारहरूसँग लागेर यो सुन्दर भवनको निर्माण गरेको थिएँ। राधा भवन यसको नाम राखेको दिन म हर्षले आँखाभरि आँसु भरिएका थिए। सोचेको थिए नन्द बाबा र यशोदा मातासँग तिमी पनि आउने छेउ र तिमीलाई यो महल उपहार दिएर यही बसाउने छु मसँगै र बिताउने छौ जीवनलाई औपचारिक भएर। तर तिनी बोल्दा बोल्दै अड्के, एक क्षण ममाथि नै आँखा केन्द्रित गरिरहे, बोलेनन्। अनुहार पनि कस्तो कस्तो भयो, हेर्दा हेर्दै तिनी माया लाग्दा भए, स्पर्शशिला भए। तर मलाई अब नारी मर्यादाले रोकेको थियो, म तिमीलाई स्पर्श गर्न सक्दिनथे भने म नआउनुको कारण उहाँहरूले तिमीलाई बताइसकेपछि तिमीले अन्तिम पल्ट भए पनि मसँग प्रत्यक्ष सम्पर्क गर्नु पर्थ्यो। शरीरका कोष कोषमा तिम्रो स्मृतिलाई जलन बोध गर्दै हिँडिरहन थाले। राता भवनलाई सजाउने क्रममा राम्रा राम्रा र अप्राप्य फूलहरू र सुनाखरीको खोजीमा जंगल जंगल भौतारिने क्रममा एक दिन म मथुरा राज्यबाट बाहिर पुगेछु। जंगलै जंगल बाटो बिराएर धेरै नै टाढा पुगिसकेको म भोक र तिर्खाले व्याकुल भएको थिएँ। जंगलै जंगल भौतारिँदै जाँदा म एउटा रमणीय तलाउको किनारमा पुगेको थिएँ। कुनै नगरको समीपमा रहेको बोध हुने त्यो तलाउ व्यवस्थित र सुन्दर थियो। जंगलबाट फुत्त निस्कना साथ एउटा हरियो चौर थियो र त्यसको केही पर सफा तलाउ थियो। तिर्खाले खरिएको म त्यसैतिर जान लाग्दा परैबाट देखे तलाउमा त 8-10 वटी उबतीहरू रमाई रमाई पानीमा खेलिरहेका थिए। किनारमा तिनीहरूका लुगाहरू थुप्रिएका थिए। यो दृश्य देख्न साथ मलाई धेरै वर्ष अघिको वस्त्रको सम्झना आयो, जहाँ मैले तिमीलाई अत्याएको थिए। साँच्चै राता, मैले समयको अन्तरालाई नै बिर्सेछु। त्यहाँ त सुशीलाहरूका बीचमा तिमी नै नुहाइरहे चाहिँ देखे। सरासर गएर तिनीहरूका लुगाका छेउमा उभिएर हेर्न थाले। तिनीहरूलाई पानीमा खेलेको निकै बेरसम्म तिनीहरूले थाहा पाएनन्। जब थाहा पाए तिनीहरू लाजले पानीमै घुले जस्ता भए। ती मध्ये एउटी युवती नायिका जस्तै थिइन् जसका वरिपरि नाच्थे अरूहरू। ती नायिका साधारण कुलखरानकी जस्तै थिइनन्। मलाई त्यहाँ देखेपछि ती नायिका साँच्चै नै यति लजाइन् कि मलाई तीमाथि दया लागेर आयो। मैले तिनलाई ठ्याक्कै तिमी देखे। तिमी र तिनमा केही अन्तरै लागेन। अरू केटीहरू त लजाउँदै अप्ठ्यारो मान्दै आएर आफ्ना कपडा डाँडाहरू छाम्दै परपर जान थाले। तर ती त धेरै बेरसम्मै पानीबाट निस्कनै सकिनन्। दादा, मैले तिनलाई तिमी नै देखे, माया लाग्यो, एकातिर लागिदिए र तिनीहरूसँग परिचय गर्न औती मन लाग्यो। अलिक पर गएर चरुवाको पानी पिएर फर्कँदा हतार हतार तिनीहरूले लुगा लगाइसकेका थिए। स्थिति अब सामान्य बनेको थियो। म तिनीहरूका छेउमा गएर बोले, हे सखीहरू, तपाईँहरू को हुनुहुन्छ थाहा छैन। म एउटा जंगलमा फड्किएको यात्री हुँ। भोक र तिर्खाले व्याकुल भएको छु। तपाईहरूलाई यहाँ स्नान गरिरहेको देख्दा तपाईहरूको रूपले मोहित भएको मैले आफ्नो सबै तिर्खा बिर्सिएको छु। कृपया मलाई तपाईहरू आफ्नो परिचय दिनुहोस्। मेरो कुरा सुनेर एउटी केटी अलिक रिसाए चाहिँ झोक्किएर पनि, तिमी जे भए पनि शिष्टता नभएका पुरूष हौ। नारीहरू नुहाइरहेका ठाउँमा आएर उनीहरूको वस्त्रहीन शरीर हेरिरहन तिमीलाई लाज हुनुपर्ने, अझ तिमीले देख्दै चिन्नुपर्ने यी हाम्री राजकुमारी रुक्मिणीलाई। यी महाराजा भीष्मकी एकमात्र सुपुत्री र वीर युवराज रुक्मकी प्रिय बहिनी हुन्। तिमीले ठूलो गल्ती गरे युवक, तर तिमी यहाँबाट चाँडै भाग्यौ भने हामी तिमीलाई माफी दिन्छौ। त्यस युवतीको कुरा मलाई रमाइलो लाग्यो। त्यसले मलाई तिम्री प्रिय साथी सुशीलाको स्मरण गराई। एकपल्ट सुशीलालाई सम्झेर मन अमिलो पनि भयो। जे होस् लाग्यो, हरेक युवतीमा जमातमा जहाँ राधा हुन्छन् त्यहाँ एक सुशीला पनि हुँदी रहेछन्। तर रुक्मिणी केही बोलिनन्। खुशी लाग्यो, मैले हाम्रो छिमेकी राज्य विदर्भको सीमाभित्र प्रवेश गरिसकेको रहेछु। म रुक्मिणीमा तिम्रो सम्पूर्ण स्वरूप देखेर आफैलाई बिर्सदै थिए। रुक्मिणीको लोभले मैले नढाटी आफ्नो परिचय दिए। मेरो परिचय पाएर तिनीहरू लाटिए जस्ता भए। रुक्मिणी मलाई टोलाए जस्तो भएर एकरो हेरिरहन्। एकै शब्द आफ्नो बोलचाल भएन, तर रुक्मिणीका आँखामा तिम्रा हेराईहरू देखे राधा। मैले तिम्रो सब कुरा रुक्मिणीमा देखे। उनीबाट छुट्टिएर आएपछि मेरो मनमा रुक्मिणीको अनुहार मात्र नाच्न थाल्यो। मैले बिस्तारै तिमीलाई भुल्दै गए। तिमी क्रमशः मेरा लागि अप्राप्य हुँदै गएका बेला रुक्मिणी मेरा नजिक नजिक आउँदै थिइन्। मैले जंगलमा भेटेका अनेक थरीका सुनाखरीहरू ल्याएर राधा भवनमा सजाए। राधा भवनमा प्रवेश गरेपछि भने फेरि तिनीहरू मेरा स्मरणबाट ओझेल परे। राधा, यो भवनका प्रत्येक इट्टा इट्टामा मैले तिम्रो स्मृति खोलेको छु। यही भित्र पसेपछि तिमी बाहेक अरू कुनै कुराको सम्झना आउँदैन। तर यहाँबाट निस्केपछि फेरि अरू बाह्य सांसारिक कुराहरूले मलाई तानी सक्छ। द्वारिकाको उद्घाटन भयो। देश देशावरका राजा महाराजालाई निमन्त्रणा गरियो। विदर्भ देशका महाराजा भीष्मक पनि आफ्नो राजकुमार रुक्सका साथमा आएका थिए। यस नगरीलाई देखेर आश्चर्यचकित नहुने कोही थिएनन्। यसको सम्पन्नताको पनि चारैतिर चर्चा थियो, तर रुक्मलाई यो सम्पन्नता मन परेनछ। त्यसले अरूसँग गरेको आलोचना मैले सुने। तिनीहरू पाहुना थिए र ऊ रुक्मिणीको दाजु पनि थियो। त्यसैले मैले त्यति गम्भीर रूपमा लिन पछि थाहा पाए। रूपम जरासन्ध र काल एवनको घनिष्ठ मित्र रहेछ। त्यो थाहा पाएपछि उसको आलोचना मलाई स्वाभाविक लाग्यो। द्वारिकाबाट फर्केपछि विदर्भ राजकामा बाउ छोराको ठूलो विवाद भएछ। बाबु भीष्मकले आफ्नी छोरी रुक्मिणीको विवाह मसँग गरिदिने इच्छा गरेछन् र त्यसको प्रतिवाद गर्दै रुक्मले बाबुसँग गहिरो मतभेद राखेछ। त्यसले मेरा बारेमा साह्रै नै घिनलाग्दो आलोचना पनि गरेछ। कार्यक्रम पुस्तकका पानाहरूको आजको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधा। राधाको आज हामीले 14 श्रृंखला वाचन गर्यौं। अर्को हप्ता फेरि हामी राधाकै बाँकी श्रृंखला लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।
1: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि? हेरी राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
5: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
6: हजुर प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक खेलकूद साथी स्टेशनरी सामान फोटोकपी प्रिंट बाइंडिंग रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनुहोस्
5: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर प्रोप्राइटर मिनराज खड्का फोन नंबर 0615536651 सम्झनुहोस् है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोनन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ

0: जगत गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ, इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।

जीवात्मालाई सुखको आवश्यकता छ, शाश्वत सुखको। त मायाको संसारलाई त अनादिकालदेखि हामीले भोग गर्दै आयौं, हामीलाई अनुभव छ यसमा सुख छैन हामीले खोजेको। शाश्वत सुख, सुखको परिभाषा मैले बताएँ तपाईँहरूलाई, वास्तविक सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि सधैँ रहोस्, त्यसको वियोग नहोस्, एवं हर क्षण बढ्दै जाओस्, त्यसको नाम सुख। जुन हामीले संसारमा अनादिकालदेखि किंचित मात्र पनि कथमपि अनुभव गर्न सकेनौ, केवल संसारको तृष्णालाई सुख प्राप्ति द्वारा तुष्टि गर्न प्रयत्न गर्यौं। मृग तृष्णा तपाईँले सुन्नुभयो होला, मृग तृष्णाको अर्थ के हो त्यो पनि बुझ्नुहोस्। आज हेर्नुहोस्, मरुभूमि जहाँ सर्वत्र बालुवा हुन्छ, त्यहाँ जब मृगलाई प्यास लाग्छ पानीको, त उसले अगाडि हेर्छ, घाम लागेको बेलामा सूर्यको रश्मि एवं बालुवाको कणको सम्मिश्रणबाट यस्तो लाग्छ कि त्यहाँ पानी छ, चम्किन्छ पानी जस्तै। त मृगले सोच्छ त्यहाँ पानी छ, त्यो पिएर प्यास बुझौं, दौडिन्छ त्यो पानी भेट्नलाई। जब त्यहाँ पुग्छ त ती त बालुवाका कण थिए, पानी थिएन। फेरि अगाडि हेर्छ केही दूरीमा त फेरि त्यस्तै देख्छ, फेरि दौडिन्छ। एवं रीतले दौडी दौडी दौडी दौडी मर्छ। बस तपाई हाम्रो पनि यही हालत छ, हामी संसारमा यही सोच्दछौ। प्रारम्भमा स्कूलको शिक्षा पूरा गर्न पाए सुख प्राप्ति हुन्थ्यो, जब प्राप्ति गरे त फेरि टेन्सन शुरू भयो, कुन कलेजमा भर्ना हुने, के विषय पढ्ने, झन बढ्यो। कलेज पढ्यौं, डिग्री हासिल गर्यौं, डिग्री लिएर अर्काको अफिस चार्न थाल्यौं, के को लागि? नोकरीको लागि, अर्काको नोकर बन्नलाई। अब हाम्रो विश्वास के छ कि हामीले अर्काको नोकरी गर्न सुरु गर्यौं भने सुख प्राप्ति हुन्छ। एवं प्रकारले हामी सोच्दै गयौं, जहाँ पुग्यौं मृगको समान फेरि माथि हेर्यौं,

एक कर्मचारी सुब्बाछावने उल्ले शाखा अधिकृत ला एरे सोच की सादा शाखा अधिकृत में सुख सुब्बा में छैन। जब शाखा अधिकृत बन्छ त अफिसर आफ्नो अफिसरलाई हेर्छ त्यहाँ सुख छ यसमा छैन। एव अमृतले सोच्दा सोच्दा सोच्दा मृत्यु सम्भव पुग्छ तर त्यो वास्तविक सुख प्राप्त हुँदैन। किन? किनकि आत्मा शाश्वत छ, आत्माले शाश्वत सुख खोज्छ, जुन शाश्वत सुख परमेश्वरमा छ अर्थात भगवानमा छ। भगवानलाई प्राप्त गरेर नै जीवात्मा सदा सदाको लागि सुखमय आनन्दमय हुन सक्छ, अन्यथा भलै भुसकोटी र चामल निस्कियोस्,

तप द्वारा मैले सिद्ध गरे एवं अन्य धर्म ग्रंथ द्वारा पनि सिद्ध गरे। मैन इज अ स्पिरिचुअल बीइंग सिमिलर टू हिज सोर्स गॉड बाय विल। सब मान्दछन् जीवात्मा परमात्मा को अंश हो र यो अकाट्य सिद्धांत हो कि अंश अंशीलाई प्राप्त गरेर नै सदा सदा को लागि सुखमय हुन सक्छ। त्यसको तमाम उदाहरणहरू हिजो मैले प्रस्तुत गरे। ठीक, तर फेरि एक प्रश्न आयो कि त्यो परमात्मा आनन्दमय भगवान आखिर छ कहाँ छ? त मैले बताए सर्वव्यापक छ। सर्वम खल्विदम ब्रह्म यह आत्मनितिष्ठति हाम्रो हृदयमा पनि छ। गीताको 15:6 द्वारा बताए, व्याख्या गरे, आफ्नो धाममा पनि छ, सर्वत्र छ।

अज्ञानता साथ रह रहे पनि हामीले जानेनौ। अरे स्वाभाविक हो, संसारमा पनि चॉकलेट र हीरा राखिदिनुस्, हीरा अनमोल हीरा चॉकलेट, र एक बच्चालाई रोज न भन्नुस् चॉकलेट चाहिन्छ कि हीरा चाहिन्छ, त्यो बच्चाले यो हीराको मूल्य के थाहा उसलाई, उसले चॉकलेट उठाउँछ आहा चॉकलेट। बस त्यही अवस्था हाम्रो छ, यो संसारको चीज तत्काल हामीलाई अनुभव हुन्छ क्षणिक सुख भए पनि, त्यसैले यसैलाई हामी सर्वस्व ठान्दछौ, हीरा रूपी भगवानलाई हामीले भुलेका छौ, खोज्न प्रयत्न गरेनौ। त भगवान कसरी सर्वव्यापक छ, जसरी जलमा यो बिजुली छ करेन्ट छ, केवल नदी देखेर हामी अन्दाज लाउन सक्दैनौ, तर छ, जसरी जलमा व्याप्त छ त्यसै गरी भगवान सर्वत्र व्याप्त छ। अरे अझ सजिलो गरी बुझ्नुहोस्, एक बाल्टिन पानीमा एक किलो नुनलाई घोल्नुहोस्, अब नुन देख्नुहुन्न, त नुन नदेख्नुको मतलब यो होइन कि त्यो पानीमा नुन छैन, छ, व्याप्त छ, हर थोपा थोपामा छ, त्यसलाई उठाएर मुखमा राख्नुहोस् अनुभव हुन्छ। बस यही अवस्थामा परमात्मा व्याप्त छ, जरुरत छ अनुभव गर्नलाई। त यस प्रकार मैले सिद्ध गरे कि परमात्मालाई प्राप्त गरेर नै जीवात्मा सुखी बन्न सक्छ। अब जुन हाम्रो अज्ञानता छ जसले गर्दा परमात्माको अनुभव हुन सकेन, त्यो अज्ञानता कसरी जान्छ, त्यसलाई बताउनु पूर्व हिजोको कार्यक्रममा पूरा मैले यो सम्झाए कि अज्ञानता ज्ञानबाट जान्छ, ज्ञान वेद हो, वेदको बारेमा डिटेल सम्झाए। वेद भगवानको श्वासबाट प्रकटित ज्ञान हो, शाश्वत ज्ञान, नित्य ज्ञान, अपौरुषेय ज्ञान, कसैले यसलाई बनाएन, न मनुष्यले, न महापुरुषले, न भगवानले। प्रलय कालमा पनि हृदयमा स्थित रहने सदा सर्वदा त्यो ज्ञानको नाम हो वेद, र वेदमा ऋषिहरूको नाम आउँछ, त्यसैले व्यक्तिहरूलाई यो भ्रम हुन्छ कि यो भगवानद्वारा प्रकटित नभइकन ऋषि मुनिद्वारा लेखिएको हुन सक्छ। त्यसको कारण पनि मैले बताए, ऋषि मुनिहरू केवल मन्त्र द्रष्टा हुन्, कर्ता होइनन्। द्रष्टा मतलब वेदलाई देख्न सके ऋषिहरूले कसरी, त्यसको पूरा डिटेल्स मैले हिजो सम्झाए। फेरि बताइयो कि अन्य जति पनि धर्म ग्रन्थहरू छन् ती एक दिन बने, वेद सनातन, त्यसैले वेदद्वारा जुन धर्मको निरूपण हुन्छ त्यो धर्मको नाम सनातन धर्म, त्यसैले हाम्रो धर्मलाई सनातन वैदिक धर्म भनिन्छ। फेरि ती देख्ने ऋषिहरू पनि बताए मैले, ऋषि काहरू, स्त्री ऋषिहरू पनि भए त्यो जान्ने, त्यो पनि सम्झाए। त्यसपछि पाश्चात्य विद्वानहरूले पनि यसलाई स्वीकार गरे कि वेद नै अनादि ज्ञान हो, यद्यपि अनादि रूपमा तिनीहरूले खुल्ला स्वीकार गरेनन्, प्राचीन माने, तर सब ज्ञानको मूल ज्ञान हो यो चाहिँ स्वीकार गरे। यो पनि मैले हिजो सिद्ध गरे पाश्चात्य विद्वानहरूको भनाई, ककसले यो हो चीजलाई स्वीकार गरे। यसपछि पुनः बताइयो कि जति पनि शास्त्रहरू छन् ती पनि वेद सम्मत नै छन्, गीता, भागवत, रामायण इत्यादि, त्यसैले हामी त्यसलाई मान्दछौ। आज गीता 500 भन्दा बढी भाषामा विश्वभरि अनुवाद भएर प्रचारित छ, करोडौं करोड प्रति छापिसक्यो, लाखौं व्यक्तिले त्यसमा भाष्य लेख्दै आए प्राचीन कालदेखि। त्यो गीतालाई हामी किन मान्छौं भन्नुहोला, भगवान श्री कृष्णले बोले त्यसकारण न, अरे

भगवानले बोलेर पनि हामीले मानेनौ, त्यसको एक कारण हो त्यो सब वेद सम्मत छ त्यसैले मान्यौ, किनकि वेद को जुन नियम छ त्यो ब्रह्माण्डको कानून हो, त्यसलाई भगवानले पनि पालन गर्छन्। त्यसैले गीता महात्म्यमै उल्लेख गरियो, सर्वोपनिषदो गावो दुग्धा गोपाल नन्दन, श्रीकृष्ण त केवल गोठाला हुन्, उपनिषद रूपी गाई को दूध दोहे, गीता दूध हो वेदबाट दुहिएको, यो स्पष्ट पारियो, त्यसैले हामी गीतालाई स्वीकार गर्छौं। निगम कल्पतरोर गलितं फलं, भागवत पहिलो स्कन्दको पहिलो अध्यायको तेस्रो श्लोक प्रारम्भमै लेखियो भागवतमा, निगम भनेको वेद, वेदको वेद रूपी वृक्षको पाकेको फल हो भागवत, भागवतमै लेखियो, ताकि भविष्यमा त्यसलाई अस्वीकार नगरून्, त्यसकारण वेद अभ्यासले पहिले लेखिदिए। सर्व वेदांत सारम यत, अन्तिममा भागवतको बाह्रौ स्कन्दको तेह्रौं श्लोक तेह्रौं अध्यायको बाह्रौं श्लोकमा पनि लेखिदिए, भागवत बाह्र स्कन्द तेह्र अध्याय तेइस श्लोकसम्म छ, तेह्रमा लगेर त्यहाँ पनि उल्लेख गरिदिए वेद अभ्यासले अन्तिममा पनि कि यो सब वेदको सार हो भागवत।

इत्यादि सब वेद को सारुन स्कंद पुराण का उल्लेख करियो। अर्थात सब शास्त्र पनि वेद सम्मत छन्। तो यो वेद एवं शास्त्र त्यसमा मैले यहाँलाई बताए वेद चार उपवेद छ वेदांग षट दर्शन द्वि इतिहास सयौं स्मृत ग्रंथ इत्यादि को प्रमाण लगाएर हामीलाई कुनै पनि जिज्ञासा को समाधान गर्नु छ, चाहे तो भूतकाल को हो चाहे भविष्य को चाहे वर्तमान को। भूतम भव्यम भविष्यंच सर्वान वेदात प्रसिद्धति, प्रसिद्धति मतलब सिद्ध गरिन्छ। त आनन्दमय भगवान को स्वरूप को पनि हामीलाई सिद्धि के बाट गर्नु छ, वेद शास्त्र द्वारा अनि मात्र मान्ने हुन्छ। अन्यथा भगवानमा सुख भन्दैछ भन्दैमा किन मान्ने, जरूरी छैन, प्रमाण चाहियो। 21 औं शताब्दी का जनता हौ त्यसै भनेर कहाँ मान्दछौ कि? त अब हामीसँग आधार छ, अब यो वेद को सूत्र लगाएर हामी ब्रह्मलाई जान्नेछौ। सावधान भएर बस्नुस्, ब्रह्म को स्वरूप भयानक स्वरूप छ यो, इसको वर्णन। वेद ब्रह्म को बारे में बताउँछ, भगवान आनंदमय भगवान को स्वरूप कस्तो छ।

शांतम श्वेतासुतर उपनिषद 3:19 वेद वंच सावधानुनुस वेद वंच ब्रह्मलाई कसैले जान्न सक्दैन, कसैले जान्न सक्दैन। हिजो त त्यही वेद भन्दै थियो, ना वेद बिन मनुते तम बृहन्तम, वेद बिना भगवानलाई कसैले जान्न सक्दैन। यत्रो वेदको बारेमा हामीले रिसर्च गर्यौं, अहिले वेदले धोका दियो। हेर्नुहोस्, वेदले भन्यो ब्रह्मलाई कसैले जान्न सक्दैन। किन जान्न सक्दैन त ब्रह्मको परिभाषा गर्छ वेद, अदृष्ट मव्यवहार्य मग्राह्य मलक्षण मचिन्त्य मव्यपदेश्य मेकात्म प्रत्यय सारम प्रपंचोपशमम शांतम शिवम अद्वैतम। मांडुक्योपनिषदको 7 मंत्र भन्छ ब्रह्मलाई नजान्ने कारण सुन के, अदृष्टम, ब्रह्मलाई देख्नै सकिँदैन, कसरी जान्दछ। अव्यवहार्यम, कुनै प्रकारको व्यवहार हुन सक्दैन। अग्राह्यम, कुनै प्रकारले ग्रहण गर्न सकिँदैन। अलक्षणम, ब्रह्मको कुनै लक्षणै हुँदैन, कसरी जान्छ। अचिन्त्यम, ब्रह्मलाई चिन्तन गर्न पनि सकिँदैन, यानि कि ब्रह्मलाई प्राप्त गर्न सक्दैन। जुन प्राप्त गर्न नसकिने पर्सनालिटी छ त्यसको नाम ब्रह्म। यो जवाब दियो वेदले। त वेदले त्यसो भने त भागवत के भन्छ, गीता के भन्छ। आउनुहोस् गीतामा, गीतामा भगवान श्री कृष्णको घोषणा, कोही जान्न सक्दैन अर्जुन मलाई, माम तु वेद न कश्चन। गीता 7 अध्यायको 26 श्लोकमा भगवानले भने मलाई कसैले जान्न सक्दैन। गीताले पनि हात उठाइदियो, नाहम प्रकाश सर्वस्य योग माया समावृत। गीता 7:25 पनि मलाई जान्न सक्दैन कसैले।

0: भागवत 10 संस्कंद को 87 अध्याय को 24 श्लोक बन्छ भगवान लाई कसैले जान्न सक्दैन। चाहे मानव चाहे दानव चाहे देवता कसैले सक्दैन। भागवतले पनि हात उठाइदियो। रामायणमा पनि राम अतर्क बुद्धि मन बानी हाम्रो बुद्धिले भगवानलाई जान्न सक्दैन। गॉड होम वी कैन अंडरस्टैंड वुड बी नो गॉड। पाश्चात्य दार्शनिक HFJ कविले सुंदर व्याख्या करे। अरे भगवानलाई जान्न प्रयत्न छोडिदेऊ। यदि भगवानलाई जान्यौ भने यदि कुनै वस्तुलाई हामीले जान्यौं भने त्यो वस्तु हाम्रो अंडरमा भयो त यदि भगवानलाई पनि यदि हामीले जान्यौं भने त भगवान हाम्रो अंडरमा भयो हामी भगवान भयौं भगवान भगवानै रहेन या सम्भव बताइदिए। यानि कि भगवानलाई जान्न सकिदैन। खेल खतम। चार दिनदेखि प्रवचन सुन्नुभयो यहाँ आएर टुङ्गो लाग्यो कि भगवानलाई जान्न सकिँदैन। किन जान्न सकिँदैन? यो जान्ने हाम्रो अधिकार छ। त वेदले भन्यो आचार्यवान पुरुषो हि वेद। हेर किनकि तिमीहरू वेद शास्त्रलाई नै ठिक ठिक बुझ्न सक्दैनौ। वेद शास्त्र प्रत्यक्ष छैन परोक्ष छ। एक सुनिन्छ देखिन्छ तर त्यसको अर्थ अलग छ। पहिला त तिमीहरू वेद शास्त्र नै जान्न सक्दैनौ त भगवान कसरी जान्न सक्छौ? त्यसैले जान्ने पर्सनालिटीलाई साथमा ल्याऊ वेदलाई जान त फेरि वेदद्वारा भगवानलाई जान्न सक्छौ। तैपनि जिकिर गर्छ त यहाँनिर प्रश्न उठ्छ। एक तर्फ वेद भन्छ इहचे दशकत बोधुम प्राक शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। इहचे दवेदी दत सत्य बस्ती न चेदिहा वेदिन महती विनष्टि उत्तिष्ठत जाग्रत प्राप्य बरान निबोधत। तमाम वेद मंत्र वंच मनुष्य देहमय लक्ष्य प्राप्त हुन सक्छ तुरंत प्राप्त गर। अर्को तर्फ त्यही वेद वंच कि जान्न सकिदैन। हेर्नुहोस् महान कंट्रास्ट विरोधावास। मैले यहाँलाई प्रारम्भको दिनमै भने ती वेद शास्त्र विरोधी सिद्धान्तको अधिष्ठाता हो। कोही निष्कर्षमा पुग्नै सक्दैन त त्यसको समाधान म गर्छु। मैले यहाँलाई बताएको थिएँ त हेर्नुहोस् पहिला सुरु त के द्वारा जान्ने? वेद शास्त्र द्वारा। वेद शास्त्र नै हामी त्यसको मर्म बुझ्न सक्दैनौ। त्यसको अधिकारित्व चाहिन्छ। जस्तै वेद पढ्नलाई सुन्नलाई अधिकारित्व चाहिन्छ। कस्तो अधिकारित्व? वेदमै उल्लेख गरिएको छ प्रशांत चित्ताय वेद भन्छ। प्रशांत चित्त वालाले वेद पढोस् अरूले बुझ्न सक्दैन। अब यो प्रशांत चित्त भनेको के हो?
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ। अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98 5 60 35 800 छ। र 98 4 60 24 162। हस्त आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राम।

0: राम सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्ति मा कश्चित्तु भयम्या। नमस्कार, म जगन्नाथ तिवारी, तपाईहरू अहिले रेडियो सफलता सुनिराख्नु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: ओम जय जगदीश हरे।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल,
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल, शुभ साइत, शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा। नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
4: आज मिति 2083 साल असार महिनाको 14 गते आइतबार, ईस्वी सम्वत जून 28 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रुद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको चतुर्दशी तिथि रातिमा 2:48 त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा ज्येष्ठ रातिमा 1:39 त्यसपछि मूल नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा शुभ 23:58 पलासम्म त्यसपछि शुक्ल योग लाग्नेछ। करोडमा ग्रह अहोरात रहनेछ। आनन्दादी योगमा आज काँडा योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमै रहनेछन्। आजको दिनमान 34:34 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:12 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 5:59 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 3:21 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिनी व्यक्तिहरूका लागि आज कार्यक्षेत्र र सामाजिक सर्कलमा तपाईँको प्रभाव बढ्नेछ। नयाँ कामको थालनी गर्ने जोश जाँगर पलाउनेछ। रोकिएका पुराना योजनाहरूलाई पुनर्जीवित गर्ने समय पनि आज रहेको छ। आत्मविश्वासको स्तर उच्च रहनेछ। आजको दिनमा आमदानीका नयाँ स्रोतहरू पहिल्याउन सफल हुनुहुनेछ। पुरानो ऋण चुक्ता गर्ने अथवा रोकिएको धन फिर्ता आउने दिन पनि रहेको छ। तपाईँले लामो समयदेखि भोग्दै आउनुभएको शारीरिक समस्यामा उल्लेखनीय सुधार हुनेछ। मानसिक रूपमा पनि ढुक्क महसुस हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा सहकर्मीहरूसँगको समन्वय नमिल्दा केही ढिलासुस्ती हुने देखिएको छ। अनावश्यक तर्क वितर्कबाट टाढै रहँदा राम्रो हुनेछ। आफ्नो काममा मात्र केन्द्रित हुँदा राम्रो हुनेछ। आर्थिक पक्षमा आज केही उतार चढ़ाव पनि देखिनेछ। कुनै पनि ठूलो आर्थिक लेनदेन अथवा सम्झौतामा हस्ताक्षर गर्नु अघि विशेषज्ञ अथवा अनुभवी व्यक्तिको सल्लाह लिँदा निकै राम्रो हुनेछ। मानसिक शान्तिका लागि ध्यान र संगीतको सहारा लिँदा राम्रो हुनेछ। पर्याप्त पानी पिउने अथवा हल्का भोजन गर्ने बानीले स्वास्थ्यलाई स्थिर राख्न सहयोग पुर्याउनेछ। तपाईँ त्यसैमा ध्यान केन्द्रित गर्नुहोला। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिनी व्यक्तिहरूका लागि आज रचनात्मक र सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले तपाईँको कार्यक्षेत्रमा नयाँ सम्भावनाहरू उजागर गर्नेछ। तपाईँको बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् र समाजमा तपाईँको प्रशंसा हुनेछ। आर्थिक लाभको दृष्टिकोणले आजको दिन निकै बढ़ियो रहेको छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा विशेष लाभ मिल्नेछ। पुरानो लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त हुनाले तपाईँको आर्थिक स्थिति सुदृढ बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि आजको दिन पारिवारिक सुख र मानसिक शान्तिको प्रतीक रहनेछ। घर जग्गा अथवा स्थिर सम्पत्तिको खरिद बिक्रीका लागि आजको समय निकै राम्रो रहेको छ। तपाईँको नम्र स्वभाव र सहयोगी भावनाले गर्दा वरिपरिका अथवा आफन्तहरू तपाईँप्रति आकर्षित हुनेछन्। नयाँ जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नाले कार्यक्षेत्रमा तपाईँको इज्जत अझै बढ्नेछ। पैतृक सम्पत्तिबाट फाइदा हुने अथवा परिवारको सहयोगमा नयाँ व्यवसाय शुरू गर्ने योग पनि आज रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज तपाईँको साहस, आत्मविश्वास र नेतृत्व गर्ने क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ। समाजका प्रतिष्ठित व्यक्तिहरूसँगको सम्पर्कले तपाईँको करियरमा नयाँ उचाइ प्रदान गर्नेछ। आफ्नो लक्ष्यप्रति केन्द्रित भएर लाग्नु भएमा आज असम्भव ठानिएका कामहरू पनि सजिलै सम्पन्न हुनेछन्। नयाँ व्यावसायिक साझेदारीहरूको प्रस्ताव आउन सक्छ जसले भविष्यमा राम्रो मुनाफा दिनेछ। स्वस्थ रहनका लागि फलफूलको जुस र प्रोटिनयुक्त खानामा विशेष जोड दिनुहोला। तर आज टाढाको यात्रामा निकै ध्यान दिनुहोला, खानपानमा पनि ध्यान दिनुहोला। आफ्नो धनमालको सुरक्षामा सावधानी अपनाउन आवश्यक छ। अब छठो राशि कन्या राशि। कन्या राशिका व्यक्तिहरूका लागि आज तपाईँको निर्णय लिने शक्तिमा निखारता आउनेछ। अध्ययन अध्यापन र लेखन कार्यमा रुचि बढ्नेछ र यस क्षेत्रमा लाग्नेहरूले ठूलो सफलता प्राप्त गर्नेछन्। जटिल समस्याको समाधान सजिलै फेला पर्नेछ। तपाईँको कार्यशैलीको सबैले तारिफ गर्नेछन्। आर्थिक लाभका हिसाबले आजको दिन निकै सकारात्मक रहेको छ। स्वास्थ्यको दृष्टिकोणले आजको दिन सन्तोषजनक रहनेछ। परिवारमा खुशीको खबर सुन्न पाउने अवस्था रहनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण र दौद्योपूर्ण रहने देखिएको छ। अनावश्यक यात्रा अथवा कामको बोझले गर्दा तपाईँलाई केही थकान महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। धैर्यता र संयमता अपनाएर अघि बढ्नु भएमा आजको दिन निकै राम्रो रहनेछ। आर्थिक पक्षमा आज केही सावधानी अपनाउनु पर्ने पनि देखिएको छ। सोचे भन्दा बढ़ी खर्च हुनाले तपाईँको आर्थिक योजनामा केही दबाव पर्न सक्ने देखिएको छ। तर शेयर बजारमा लगानी गर्नेहरूका लागि आजको दिन मध्यम फलदायी रहेको छ। स्वास्थ्यमा पनि केही उतार चढ़ाव आउन सक्ने ग्रहको चर